0: क्याशब्याक्स एन्ड गिफ्ट्स
1: यस चाड पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL CD Electronics.

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीपोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीपोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठगी र अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केवल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर यहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केवल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,00,000 कित्ता शेयर कारोबार भएको छ।

0: पाको एकमात्र डीटीएच के बाद डिस्को डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जीत रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होडबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जीत रचेको हो। नेपालको जीतमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रीको शक्ति साधनादेखि विजयादशमीको विजयोल्लास र कोजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557।
9: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: 95 दशमलव 5 मेगाहर्ज।
1: रेडियो शंखु सबको आवाज।
2: सन्दर्भसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
3: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
2: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
3: अमेरिकाद्वारा रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
3: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो, तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुधे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संघले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्री, 7 प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधीश वक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
2: अब बड़ा दशैंको प्रसंग। नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैदिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बढ़ी बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्स्य बहुद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8,526 गाड़ीमा 52,827 यात्रु बाहिरिएका छन्। सोमबार 8,613 सवारी साधनमा 56,809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44,522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रीले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाड़का बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क अफ टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
5: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
2: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
7: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
6: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
7: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
6: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
7: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो होस्

0: लाई हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राज्यपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सार्टफेयर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्रावल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्रावल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्री तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
1: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सह महामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा, शिवाकोटी, गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगत्तै शुरू भएको हो। हालसम्म सभापति, उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सह महामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सह महामन्त्रीमा खुला 2 सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्ग्रा शीर्षकमा रोहित राज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्ग्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्ग्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13.25 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि

0: ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, चार महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितौन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपियन संघ युएले अमेरिकाले रूस र डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि ठप्प प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग 2 हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग 2 अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कोप टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल। नेपालकै लागि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब स्कब टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कब टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ।
4: सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दहखोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत
5: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने, हातखुट्टा कटकटी खाने हुन्थ्यो। दस बिरामा चाहिँ डाक्टरले धेरै डाक्टर आउनु भयो, चेकअप गर्नुभयो। बिरामीको अवस्था चाहिँ नाजुक छ, बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो। 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
4: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का विज्ञहरूका अनुसार स्कर्ब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पुरा बाहुला भएको कपडा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल
6: एकदमै सामान्य औषधि सामान्य एन्टिबायोटिक भएर निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
4: 4,000 भन्दा बढ़ीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढ़ी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, बागचौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिण्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढ़ी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत
7: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
4: संक्रमण र मृत्यु दर बढ़ेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे
8: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौं र यो निरन्तर चलिरहनेछ।
4: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढ़ीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर CIN रेडियो शारदा सल्यान।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्कु पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा। प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट। देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
9: भोटिकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन। कोशीमा डेंगीबाट 1,000 भन्दा बढ़ी प्रभावित। सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण।

0: बलियो भयो भने आँप बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: Sarvada.

दशैंमा उपत्यकाबाट घर जाने यात्रुहरूको संख्या बढ्दै सड़कमा देखिएको सकसले यात्रुलाई गन्तव्यमा पठाउन समस्या भएको यातायात व्यवसायी महासंघको भनाई। महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले थाल्यो अनुसन्धान। पदीय हैसियतमा कुनै पनि कार्य नगर्न रासोपाको निर्देशन। प्रदेशको अधिकार माग्दै मुख्यमन्त्रीहरू फेरि एकजुट बन्दै विराटनगरमा भेला भएर नयाँ सहकार्यको खोजी। शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको समुद्री तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। सन् 2027 नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी। र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा ओमान 113 रनले पराजित।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त।
2: यो दसैँ तिहारमा Xiaomi वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्री डे for my Thailand holiday।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा, दशैं नजिकिँदै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या बढ़दो छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चावहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्री बस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु गइरहेको बाहिरिरहेको गोंगबु स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुउद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले बताए। दशैंमा यात्रु बाहिरिरहेका छन्। सोमबार साँझ 32,500 यात्रु 226 माइक्रो र 486 बसमा बाहिरिएका हुन्। हिजो के कति यात्रु बाहिरिए भनेर आज बिहान मात्र थाहा हुन्छ। अहिले टिकट पाइएन भनेर यात्रुबाट कुनै गुनासो नआएको उनले सुनाए। तर यसपालि पटक पटक सड़क बन्द हुँदै खुल्दै गर्दा सहज रूपमा गाड़ी चलाउन नपाएर व्यवसायी मारमा परेका छन्। मल्लले भने यो पटक यातायातसँग जोड़िएर धेरै व्यवसायी नराम्रोसँग प्रभावित बनेका छन्। अहिले सड़कमा समस्या नभए पनि कहाँ पुगेर बाटोको अवस्थाले गर्दा रोकिनुपर्ने हो भन्ने चिन्ताले यात्रु महँगो भाड़ा तिरेर हवाई मार्गबाट घर गइरहेको उनले सुनाए। बस मार्गबाट मात्र 17 देखि 26 असोजसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुङ्गाबाटै धेरै गाड़ी बाहिरिरहेको उनले सुनाए। दशैंमा घर जाने यात्रुको भीड़भाड़ले गर्दा काठमाडौँ उपत्यकामा केही दिन यता ट्राफिक जाम बढ़ेको भए पनि व्यवस्थापन गर्ने काम भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश राज सुवेदीले बताए। यता सड़कमा देखिएको सकासका कारण यात्रुलाई गन्तव्यमा पठाउन समस्या भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौड़ा सरोजले बताएका छन्। हामीले राम्रै तयारी गरेर यात्रु पठाउने योजना गरेका थियौं, तर बेला बेला सड़क बन्द हुने समस्याले यात्रुलाई गन्तव्यमा पठाउन समस्या भइरहेको छ। उनले भने यात्रुलाई टिकट उपलब्ध गराउनु ठूलो होइन, सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य कुरा हो। त्यसैले यात्रु र चालकलाई सावधानी अपनाएर सुरक्षित यात्रा गर्न उनको सुझाव छ।
5: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा म हुन्छन्। जनआस्थाले रासोपा सांसद खगेन्द्र सुनार अर्को विवादमा पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली, अडियो र बैंकिङ कारोबारको विवरण सहित शीर्षकमा सोमबार समाचार प्रकाशन गरेको थियो। त्यसमा रहेको अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा आएको मार्ने धम्की दिएको सुनिन्छ। सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभन पारी अश्लील भिडियो र तस्विर बनाएर ब्ल्याकमेल गरेको समाचारमा दावी गरिएको छ। सांसद सुनारका सम्बन्धमा संचार माध्यममा प्रकाशित समाचार र अडियोको विषय गम्भीर रहेको भन्दै रासोपाले हिजो बिहानै विज्ञप्ति जारी गरेको थियो। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, संचार माध्यम मार्फत आरोपका रूपमा सार्वजनिक भएका भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषय अत्यन्त गम्भीर र संवेदनशील छन् र विधिको शासन सुशासन र नागरिक जवाबदेहिताका पक्षमा दृढतापूर्वक उभिएको राष्ट्रपतिले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। विज्ञप्तिमा महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख गरिएको छ। राष्ट्रपतिका मुख्य सचेतक कविन्द्र बुर्ला कोटीले सांसद सुनारमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै राज्यका निकायहरूले पनि अनुसन्धान गरे पार्टीले सहयोग गर्ने बताए। पार्टीका सचेतक प्रकाश चन्द्र परियारले भने दोषी पाइए सुनारमाथि सांसद र केन्द्रीय सदस्य पदबाट हटाउने सम्मको कार्यवाही हुने बताए। उनले भने एक व्यक्तिको पछाडि लागेर रासोपा सती जाँदैन, दोष पुष्टि भए कार्यवाही हुन्छ। पार्टी विधान अनुसार आवश्यक परे निलम्बनदेखि राइट टू रिकल सम्मको कदम चाल्न सकिन्छ। सांसद सुनारले भने सो अडियो एआईबाट तयार गरिएको दावी गरेका छन्। सुनारले हिजो भिडियो मार्फत प्रतिक्रिया दिँदै प्रहरी संगठनभित्र भइरहेको भ्रष्टाचार र अनियमितताको प्रश्न उठाउँदा आफूमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्। सत्तारूढ दलका सांसदले एक महिलालाई मार्नेसम्मको धम्की दिएको अडियो सामग्री सार्वजनिक भए पनि राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गर्ने निकाय भने यस विषयमा मौन छन्। ती पीड़ित महिलाको अवस्थाबारे पनि सुरक्षा निकायले भन्न सकेको छैन। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। औपचारिक रूपमा अनुसन्धान गर्नलाई केही कानूनी आधारका कुरा हुन्छन्। त्यस अनुसार उजुरी आएपछि मात्र कानून बमोजिम हेर्नुपर्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बताए बाहिर आएका विषयमा हाम्रो हिसाबले विभिन्न च्यानलबाट बुझ्ने काम भने गर्दैछौ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाइ छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउँछिन्। पीड़ित नाबालिग वा अभिभावक विहीन भएको अवस्था अथवा फरक क्षमता भएको व्यक्तिको हकमा प्रहरी प्रतिवेदनका आधारमा समेत मुद्दा अघि बढ़न सक्ने भए पनि हाल सार्वजनिक भएको घटनामा पीड़ित पक्षबाट जाहेरी आउनु आवश्यक देखिएको उनी बताउँछिन्। सांसद सुनार बाँके तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी हाम्रो पार्टी नेपाल गठन गरेर राजनीतिक अभियानमा थिए।
6: प्रदेश सरकार गठनको 9 वर्ष पुग्न लाग्दा पनि मुख्यमन्त्रीहरूका एजेण्डा फेरिएका छैनन्। प्रहरी समायोजन कर्मचारी व्यवस्थापन कानून निर्माण वित्तीय अधिकार हस्तान्तरण र प्राकृतिक स्रोतको बाँडफाँडमा उनीहरूका असन्तुष्टि उस्तै छन्। यसअघि पोखरा र एटौडामा सम्मेलन गरी प्रदेशको अधिकार माग्दै साझा प्रतिबद्धता जनाएका मुख्यमन्त्रीहरू उही माग उठाउन यस पटक विराटनगरमा एकजुट भएका छन्। पुरानै माग दोहोरिरहँदा यस पटकको सम्मेलनले प्रदेशबीच सहकार्य बढ़ाएर साझा समस्या समाधानको पहल गर्ने प्रस्ताव अघि सारेको छ। 21 र 22 भदौ 2075 गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको अगुवाईमा पहिलो पटक साथै प्रदेशका मुख्यमन्त्री एउटै मंचमा भेला भएका थिए। त्यतिबेला अधिकांश प्रदेशको नामाकरण समेत भएको थिएन। असार 2080 पोखरामा भएको अर्को भेलाले संघीय सरकार समक्ष प्रहरी समायोजन कर्मचारी व्यवस्थापन कानून निर्माण वित्तीय अधिकार हस्तान्तरण र प्राकृतिक स्रोतको उपयोग बाँडफाँड लगायतका विषय समेटेर 17 बुँदे माग अघि सारेको थियो। साझा समस्याले निकास पाउन नसकेपछि विराटनगरमा हिजो र आज जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा तीनै विषय फेरि उठेका छन्। पोखरा सम्मेलनमा कोशी बाहेक 6 प्रदेशका मुख्यमन्त्री सहभागी थिए। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा सम्मेलनमा संघीय सरकार समक्ष पेश गरिएको 17 बुँदे मागमध्ये सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण सम्बन्धी विषय मात्र आंशिक रूपमा सम्बोधन भएको बताए। बाँकी मागमा ठोस प्रगति हुन नसकेको उनको भनाई छ। संविधानले प्रदेशलाई जिम्मेवारी दिए पनि त्यस अनुसार अधिकार र स्रोत साधन उपलब्ध नगराइएको भन्दै पाण्डेले संहिताको औचित्यमाथि नै प्रश्न उठाए। प्रदेश सरकारले लामो समयदेखि उठाउँदै आएका माग प्रहरी समायोजन संघीय निजामती सेवा ऐन शिक्षा ऐन वन ऐन प्रशासनिक अधिकार हस्तान्तरण र वित्तीय स्रोतको बाँडफाँडमा सम्बन्धित छन्। आवश्यक कानूनी आधार नहुँदा प्रदेशले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्न नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। Nepal's number one adhesive brand. Rajiko, Dasta,

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस छ।
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। नेपालले बंगालको खाड़ीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक अन्तर्गत विपद पूर्व तयारी र प्रतिकारका लागि क्षेत्रीय संयन्त्र बनाउन प्रस्ताव गरेको छ। भारतमा आयोजित बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुदन गुरूङले विभिन्न भौगोलिक क्षेत्रमा विपद प्रतिकार्य गर्न सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका हुन्। जलवायु परिवर्तनका कारण नेपालमा विपदबाट क्षेत्रीय स्तरमा एकीकृत र प्रभावकारी प्रतिकारको आवश्यकता देखिएको उनले बताए। गृहमन्त्री गुरूङले पछिल्ला महिनामा भएका भोटेकोशी विपद, मनाङ र मुस्ताङका बाढ़ी तथा बुढ़ी गण्डकीमा केही दिन अघि आएको बाढ़ीको उदाहरण दिँदै क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरे।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो गएको निष्कर्ष निकालेको छ। आइतबार बिहान 4:20 गोर्खाको चुम्नुम्री गाउँपालिका 6 स्थित उङदिलुङ खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। करिब 6,000 मिटर उचाइमा हिम पहिरो तथा करिब 5,500 मिटर उचाईमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनमा औल्याइएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया स्यार खोला र बूढ़ी गण्डकी नदीको दोबारमा समेत भएको हुन सक्ने अनुमान गरेको छ। बूढ़ी गण्डकी र स्यार खोलाको दोबारमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बूढ़ी गण्डकी नदीको तल्लो क्षेत्रमा पटक पटक बाढ़ी आएको औल्याइएको छ। बाढ़ीले 20-25 मिटरसम्मको उचाई लिएको समेत प्रतिवेदनमा उल्लेख छ। पहिरोका कारण भूकम्पको जस्तै धक्का दिएको समेत जनाइएको छ।
2: पन्ध्रौं महाधिवेशनबाट निर्वाचित भएसँगै नेपाली कंग्रेसका सभापति गगन थापाको काँधमा नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी हाक्ने चुनौतीपूर्ण जिम्मेवारी आइपुगेको छ। नयाँ पुस्ताको भावना र पुरानो पुस्ताको विरासतलाई जोडेर कंग्रेस हाक्ने जिम्मा कार्यकर्ताले थापालाई बुझाएका हुन्। आगामी दिनमा थापाले आन्तरिक सन्तुलन कायम राख्दै जनअपेक्षा अनुसार पार्टीलाई अघि बढ़ाउने जिम्मा पाएका छन्। सहकर्मी श्रीकृष्ण नेपालीले तयार पारेको एक सामग्री।
4: 6,500 भन्दा बढ़ी प्रतिनिधिले थापालाई सभापतिमा अनुमोदन गरेपछि थापा 15 महाधिवेशन मार्फत सभापतिमा निर्वाचित भएका हुन्। थापाले पाएको यो मत केवल एउटा प्राविधिक विजय मात्र होइन, कंग्रेसलाई नवीन र रूपान्तरित बनाउन चाहने आम कार्यकर्ताको तीव्र परिवर्तनको प्रतिविम्ब पनि हो। उनलाई मत खसानले नेता कार्यकर्ताले थापाबाट पार्टीलाई नातावाद र कृपावादबाट मुक्त गराई विधि र पद्धतिमा चलाउने अपेक्षा राखेका छन्। महाधिवेशनको अंकगणितले गगन थापाको पक्षमा स्पष्ट बहुमत देखाए पनि पार्टीभित्रको अर्को मतलाई समेट्नु उनको अर्को दायित्व हो। पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू र असन्तुष्ट समूहलाई भावनात्मक रूपमा जोड्नु गगनका लागि अबको पहिलो र सबैभन्दा ठूलो परीक्षा हुनेछ। महामन्त्री डाक्टर डिला संगोलाले पूर्व सभापति शेरबहादुर देउवा सहित बाहिर रहेका सबैसँग सभापति थापाले तत्काल संवाद गरेर पार्टीलाई एक बनाउने बताइन्।
5: निवर्तमान सभापति शेरबहादुर देउपा जो मेरो आदरणीय नेता पनि हो, उहाँसँग पनि जोडिएर म लामो काम गरेको छु। नेपालको राजनीतिमा उहाँले ठूलो भूमिका निभाउनु भएको छ। एउटा छिट्टै नै अब एउटा संवादको थालनी गर्नुपर्छ। उहाँले पनि नेपाली कांग्रेसभित्र एउटा अभिभावकीय भूमिका खेलेर कांग्रेसलाई नयाँ उचाइमा पुर्याउनको लागि अगाडिको बाटो मार्ग प्रशस्त गरेर संवादको थालनी गगन कुमार थापाले गर्नुहुन्छ भन्ने कुरा।
4: गगन विरूद्धै उम्मेद्वारी दिएका श्यामकृष्ण खड्गी र अन्य पदमा पनि पराजित भएका उम्मेद्वारहरू र सभापतिकै आग्रहमा उम्मेद्वारी नदिई बसेका नेताहरूको समेत व्यवस्थापन गरेर थापाले पहिलो चरणमै राजनीतिक परिपक्वता देखाउनु पर्नेछ। डाक्टर मिनेन्द्र रिजाल सहित केही नेताले सभापति थापाको आग्रह स्वीकार्दै उम्मेद्वारी फिर्ता लिएको सार्वजनिक रूपमै बताउँदै आएका छन्। उनीहरूको आशालाई पनि सभापतिले सम्बोधन गर्नुपर्ने देखिन्छ। तर सीमित पदमा धेरै नेताहरूको पदीय व्यवस्थापन प्राविधिक रूपमा भने कठिन हुने देखिन्छ। देउबा समूहबाट आएका नेताहरूलाई राजनैतिक स्पेस दिने आशयसहित पदाधिकारीको संख्या समेत बढ़ाएर 26 पुर्याइएको पृष्ठभूमिमा अबको व्यवस्थापन भागवण्डा र गुटगत आधारमा नगरी कार्यक्षमताका आधारमा गर्नुपर्ने दबाव पनि उनी सामु छ। पार्टीभित्रका गुट र उपगुटलाई भत्काएर सिंगो कंग्रेस बनाउने जिम्मेवारी बोकेका गगनलाई उपसभापति पदबाट उम्मेद्वारी फिर्ता लिँदै गर्दा नेता डाक्टर रिजालले भनेका थिए,
6: पार्टीमा कहीँ न कहीँ सबैजना जोडिनुपर्ने आवश्यकता छ भनेपछि मलाई जोडिने कुरा प्राथमिकको मलाई आज आकाङ्क्षाहरूको छैन। आकाङ्क्षा एउटै छ, काङ्ग्रेसलाई काङ्ग्रेस हस्पताल काङ्ग्रेसको आफ्नो हार्ट र स्वर फिर्ता होस्, त्यो काम म तिमीलाई सहयोग गर्छु।
4: कार्यकर्ताले विभिन्न कार्यक्रमका भाषण र संसदको रोस्ट्रममा गर्जने गगनबाट संस्थागत नेतृत्वको अपेक्षा राखेका छन्। त्यस्तै उनी सामु आगामी स्थानीय तथा आम निर्वाचनमा कंग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने बलियो संगठन निर्माणसँगै पार्टीभित्रको नीतिगत स्पष्टता र विशेष गरी पार्टीको ऐतिहासिक गढ़हरूमा गुमेको साख फिर्ता ल्याउनुपर्ने अर्को जिम्मेवारी पनि थपिएको छ। पार्टीभित्र ऐतिहासिक जित हासिल गरेका थापाले पार्टीको आन्तरिक सन्तुलन नमिलाएसम्म राष्ट्रिय राजनीतिको मियो बन्न नसक्ने उनले बुझिसकेको कतिपयको तर्क छ। हुन त उनले पनि महाधिवेशन सकिए लगत्तै कसैलाई पनि जिम्मेवार विहीन बनाएर सड़कमा अलपत्र नपार्ने बताइसकेका छन्।
7: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला, यत्रो ठूलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको देशप्रतिको यत्रो ठूलो जिम्मेवारी छ, यहाँ कोही साथी जिम्मेवारी विहीन रहनुहुन्न। कसैलाई पनि हामी सड़कमा अलपत्र कोही साथीलाई छाड्दैनौ। न्यायको आँखाले पनि सबैलाई हेर्छौं, विवेकको आँखाले पनि हेर्छौं।
4: हामी बदलिन्छौं, पार्टी बदल्छौं र देश बदल्ने संकल्पका साथ अघि बढ्छौं भन्ने मूल नारा बोकेर हिँडेका थापा अब चुटिलो वक्ताबाट कुशल संगठक र सबैलाई मिलाएर लैजान सक्ने सर्वस्वीकार्य नेता बन्ने मोडमा आइपुगेका छन्। यति भन्दै गर्दा उनको वास्तविक परीक्षा पार्टीभित्रको पद व्यवस्थापनमा मात्र सीमित छैन, जनतासँगको सम्बन्ध पुननिर्माण उनका लागि अर्को ठूलो जिम्मेवारी बनेको छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण नेउपानी काठमाडौँ।
8: कान्तिपुर सविस्तार।
3: थाइल्याण्डको पर्यटक भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाले सो मुलुकको पर्यटन प्रवर्धन रोक्ने चेतावनी दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटन व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपालका टूर तथा टिकट बिक्री गर्ने एजेन्सीहरूको छात्र संगठन नाटाले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। नाटाका अनुसार थाई एयरवेज, थाई लाइन एयर लगायत वायुसेवाले टिकट रद्द गर्दा ठूलो शुल्क लाग्ने वा रकम फिर्ता नहुने टिकट व्यवस्था लागू गरेका छन्। यस्तो अवस्थामा भिसा अस्वीकृत भए वा ढिलाइका कारण निर्धारित उडानको मिति गुज्रिए यात्रु र ट्राभल एजेन्सीले ठूलो रकम गुमाउनु पर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एसएससी ब्रान्ड राजीको दस्त मज्जाले दस्त।

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर वन एफएससी ब्रान्ड राजीको मजाले
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर वन एफएससी ब्रान्ड राजीको मजाले 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर वन एफएससी ब्रान्ड राजीको मजाले 10

0: By this Barsha Deki, Rastalai Jordan, Nepal's number one aggressive brand. Rajiko, Dasta, Machale Dasta.
1: खान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। काठमाडौँ उपत्यकामा गत आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। 30 असोजसम्म साट्ने निर्णय गरेको संघले आजसम्म मात्रै लागू हुने बताएको छ। भोलिदेखि भने डिलरहरूबाट नै एलपी ग्यास नियमित बिक्री हुने संघले जनाएको छ। वितरण केन्द्रहरूमा उपभोक्ताको अत्यधिक भीड़ नियन्त्रण गर्न नसके बिक्री वितरण रोक्ने निर्णय गरिएको संघका अध्यक्ष दिवान चन्दले बताए।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस्त मजाले दस्त।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। ईयूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 1982 1983, सन् 1997 1998 र 2015 2016 शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रम भन्दा बढ़ी हो। यद्यपि जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढ़ेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपरनिकसले जनाएको छ।
4: कान्तिपुर डायरीमा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको छ। यो सँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन जोड़े पनि त्यो जितका लागि पर्याप्त भएन। नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान 3 विकेट लिए। देवेन्द्र सिंह ले 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 8 विकेट गुमाएर 263 रन बनाएको थियो। रोहित पौडेलले 61 र करण केसीले 16 बलमा आक्रमक 40 रन जोड़े। जितपछि 34 खेलबाट 28 अङ्क जोड़ेको नेपाल अङ्क तालिकाको छैठौं स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ।
3: अब मौसम सम्बन्धी जानकारी। देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 25 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
6: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी सातबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हो? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 029140084 र 9840045827।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843347262,
5: 9010555580
4: र वाट्सएप नम्बर 9852028646।
6: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625001, 9749922520।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छूट पछिको अरूवा सोना मन्सुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615349444
5: र 0295901055।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: थप जानकारीको लागि 0295625061,
10: 0295573315
9: र 98520601177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98520557068
14: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्न आउनु भएछ?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
24: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009000062।
25: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना, तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
26: आयो सबको घर घरमा।
27: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
28: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
27: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख्या सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र व्हाट्सएप नम्बर 9852286646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557668।
6: साथै 9852557668 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा, सम्पर्क नम्बर 0295625201, 97429222।
1: खाँदबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
11: आज मिति 2083 साल, आज आश्विन महिनाको 28 गते, आज बुधबार। तदनुसार ईस्वी सन 2026 अक्टोबर आज 14 तारिक, नेपाल सम्मत 1146 को उल्लेख। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन रहेको शरद ऋतु आश्विन महिनाको शुक्ल पक्ष, आज परम पवित्र पावन दिन चतुर्थी रहेको छ। 44:29 रात्रिको 11:51 तत्वप्रान्त भने पञ्चमी रहने स अनुराधा नक्षत्र। 54:47 27:58 आयुष्मान युग 39:15 बब करण 12:27 आज आनन्द युगमा सौम्य युग रहेको छ। आजको दिन मानको समय 28:47 बिहान सूर्योदय 6:04 जाँदा भयो। साँझ सूर्यास्त 5:34 रहनेछ। विशेष गरी अब जानकारी गराउँ आजको ग्रह गोचर। सूर्य यतिखेर कन्या राशिमा रहनु भएको छ, चन्द्रमाको अवस्था वृश्चिक राशिमा, मंगल कर्कट राशिमा रहनु भएको छ भने बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा रहनु भएको छ भने शुक्र तुला राशिमा छन्। शनि ग्रहको अवस्था मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा यो जानकारी सहित आज जन्मिने सम्पूर्ण जातकको वृश्चिक राशि रहने कुराको जानकारी तपाईँलाई गराए। अब कार्यक्रममा ढिलो नगरिकन तपाईँको राशिले के भन्छ, तपाईँका राशिफल यस प्रकार रहेका छन्। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज अलिकति दिन खराबी छ। चन्द्रमा आठौं परेका छन्। मन असाध्य तनावयुक्त रहनेछ, टाउको भारी हुन सक्छ। आजको दिनमा चटपटहरूबाट बच्नु नै तपाईँको लागि शुभ मानिन्छ। गर्दै आएका हरेक कामबाट तपाईँलाई सफलता प्राप्तिको लागि शुभ संकेतहरू रहिरहेका छन् भने आजको दिनमा प्रेम सम्बन्धीका समस्याहरू पनि समस्याको समाधान रहन सक्छ। वैदेशिक यात्राको लागि शुभ छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट तपाईँको लागि सफल रहने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने योगहरू छन् भने आजको दिनबाट तपाईँको लागि धेरै कुरामा सहज आजको राशिमा मिथुन राशिलाई संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि तपाईँको लागि दिन असाध्य शुभ, मांगलिक कार्यमा शरीक हुँदै जाने खालका योगहरू पनि रहेका छन् भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज राशि कर्कटलाई संकेत देखिन्छ। तपाईँको दिन सकारात्मकतामा ढल्किरहेको छ। आजको दिनबाट तपाईँलाई धेरै कुरामा सहज हुनेछ। तपाईँको सरकारी जागिरमा पनि प्रवृत्तिको सम्भावना धेरै राम्रो छ। तपाईँको घरमा अतिथिहरूको आगमन पनि रहन सक्छ। घर भने उज्यालो रहनेछ। सोचेका कामहरूमा परिपूर्ण रहनेछ। दाजुभाइसँग मिलेमतोमा गरेका कामहरूबाट पनि सकारात्मकता देख्न सकिएको छ। मान सम्मानमा पनि वृद्धि होला।
12: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
13: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658

0: आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं देखि अनुभव संगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कुष्मांडाको पूजा गर्ने दिन है। सारा ब्रह्माण्डको सृष्टि गर्ने वाली भगवती देवीलाई कुष्मांडाको अवतार मान्ने गरिन्छ। कुष्मांडा भगवतीको आराधना तपाईँहरूले आज गर्नुहोला र भोलि पञ्चम स्कन्द मातेति है, भोलि स्कन्द माता भगवतीको पूजा अर्चनाहरू गर्ने गरिन्छ। विशेष गरी यो हामीले तिथि अनुसारलाई यसलाई मान्ने गरिन्छ। आज कुष्मांडा भगवतीको पूजा र भोलि स्कन्द माताको पूजा गरौं। यो श्लोक सबैले सुनौ है। ओम प्रथमं शैलपुत्रे च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रेति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतिताः। यो श्लोक तपाईँले हरेक दिन यो गायो जमरा राखेको ठाउँमा पढ्नु, अरू बेला पनि पढ्दा झनै राम्रो। देवीको यो नव नामहरू असाध्य राम्रा हुन्छन्। तपाईँहरूले विशेष गरी ध्यान दिनुहोला है। बुझ्नुभयो कि भएन? तपाईँले मजाले बुझ्नु भएको छ, तपाईँले यसलाई बुझ्ने प्रयास पनि गर्नुभएको छ है। हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई कुराकानी गर्दा र भूत भविष्य अनि वर्तमानसम्म दिखा विशेष कुराहरूलाई हामी यहाँबाट जानकारी गराउने प्रयास गरिरहेका छौं। यही नौ दिनको नौ तिथिमा नौवटा देवीको आराधना गर्ने भएकाले यही यसैलाई नवदुर्गा भनेर पनि वर्णन गरिएको छ, यो कीर्तन गरिएको छ। कीर्तन भनेको वर्णन गर्नु हो र भजन भनेको भगवानलाई सेवा गर्नु हो। यही भजन र कीर्तनमा पनि फरक मैले धेरैचोटि भनिरहेको छु तपाईँहरूलाई होइन। तपाईँहरूले यस्तो गरेर कीर्तनहरू गर्ने भगवानको सेवा गर्ने कामहरू गरिरहनु भएको छ। अब कोही जिज्ञासु यतिखेर हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु। राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म पाँचथर जिल्लाबाट उर्मिला राई।
0: उर्मिला राई पाँचथर जिल्लाको कुन ठाउँमा हुनुहुन्छ तपाईँ यतिखेर?
1: पालिका रवि भनेर चिनिन्छ गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ?
1: रेडियो लालीगुरा।
0: रविमा पनि रेडियो लालीगुरा सुन्नुहुन्छ होइन?
1: हजुर, राम्रोसँग सुन्नुहुन्छ हजुरजी।
0: अनि आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? तपाईँको मोबाइल एकदम त्यहाँ उहाँसँगको फोन सम्पर्क छुटिसकेको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दा हामी तपाईँसँग भएका विभिन्न जति धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूलाई हामी यहाँबाट जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान्, ए प्रभु। राधे राधे। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ त्यतिखेर हजुर? शेरबहादुर बोहरा। कहाँदेखि भन्नुभयो? बझाङदेखि भन्नुभयो। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ? साइफल एफएमबाट सुन्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आवाज एकदम कटेर आएको छ, खोइ छोरीको भनेको जस्तो लाग्यो, आवाज बुझेन है। बोराजी हामीसँग हुनुहुन्थ्यो तर उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका मान्छे। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु। राधे श्याम। ए प्रभु।
2: श्रीमन नारायण गुरुदेव।
0: श्रीमन नारायण, दुर्गाजी बोल्दै हुनुहुन्छ हो?
2: हजुर गुरुदेव।
0: तपाईँको त फोन आएको आइछ त हो?
2: होइन गुरुदेव, म हजुरको भक्त भएकोले होला लागिरहन्छ।
0: होइन, यहाँ पनि फोन आयो, तपाईँको त्यहाँ पनि फोन अर्को घन्टे बजेर लागेको थियो। दुईटा फोन छ घरमा?
2: घरमा होइन, एउटा यो छ अनि मोबाइलहरू छ।
0: ए ए, के छ अनि, आरामै हुनुहुन्छ? ठिकठाक छ त्यसलाई?
2: एकदम ठिक छ गुरुदेव।
0: लु राख्नुहोस्, केही छ मनमा भएका जिज्ञासा भाइ?
2: म आज मेरो दाईको बारेमा अलिकति हेराउन चाहन्छु।
0: ए, दाईको बारेमा हेर्ने?
2: हजुर।

0: मलाई साल महिना गते समय भनिदिनु त।
1: 2043 साल साउन महिनाको 4 गते।
0: 43 सालको साउन महिनाको 4 गते
1: शनिबार
0: हजुर
1: समय 36 बजे भोजपुरमा
0: 6 बजेर 30 मिनटमा बिहानकी
1: भोजपुरमा
0: बिहानकी बेलुका
1: बिहानको हजुर
0: बिहानको भोजपुर जिल्लामा तपाईँको दाजु जन्मिनु भयो
1: हजुर।
0: अहिले तपाईँको दाजु ठ्याक्कै कहाँ हुनुहुन्छ?
1: अहिले विदेश हुनुहुन्छ।
0: विदेश हुनुहुन्छ भनेपछि अहिले कार्यक्रम सुन्ने भाउजूले सुन्नुहुन्छ। कहाँ हो उहाँको घर?
1: सुनिराख्नु भएको।
0: अब के छ भने यहाँबाट हेर्दाखेरि 43 सालको श्रावणको 4 गते 6 बजेर 30 मिनटमा ज्येष्ठा नक्षत्रको चौथो पावन नाम जोडिएको छ। राशिको नाम युवराज आउँछ, वृश्चिक राशि हुन्छ। लग्नमा सूर्य बसेको छ कर्कट लग्नमा। यो त सरकारी जागिर खानु पर्ने मान्छे कहाँ विदेश गएको हो? प्रयास चाहिँ गर्नु भएन? गर्दै गर्नु भएन भने त कसरी खाने? नभएदेखि असाध्य राम्रो विदेश गए पनि भाग्यमा नै हुन्छ यस्तो मान्छे। बृहस्पति पनि राम्रो छ, यता नवौं स्थानमा गएर शोकगृही भएर बसेको बृहस्पतिले सन्तानलाई देख्छ, त्यहाँ पनि राम्रै हुन्छ, घर परिवार पनि राम्रै हुन्छ। यस्तो मान्छेले एउटा कुरा के चाहिँ बार्नुपर्छ भने चिसो चाहिँ असाध्यै बार्नुपर्छ होइन, किनकि विषयुग परेको छ। अनि खानेकुरालाई एकदम बारेर पूर्णिमाको दिन व्रत बस्यो भने धेरै

0: विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हामी तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो सम्बन्ध टुटिसकेको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर उपस्थित हुनुभएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु यतिखेर?
1: हजुर, म सिन्धुलीबाट टिकाराम तामाङ बोल्दैछु। हजुर,
0: टिकाराम तामाङ यतिखेर सिन्धुलीबाट बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ टिकारामजी यतिखेर?
1: हजुर, म युकेएफएमबाट सुनिरहेको छु गुरु हजुर।
0: कहाँ तपाईँ कुन पालिकामा हुनुहुन्छ, ठ्याक्कै कति नम्बर वडामा?
1: म दुधोली नगरपालिका वार्ड नम्बर 14 पर्छु हजुर।
0: गाउँको नाम?
1: गाउँको नाम कुन्द्री हजुर।
0: ए लु भन्नु त, अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेर्नु पर्यो भनेर भन्नु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2050 साल अनि 50 सालको कार्तिक महिना 24 राति अनि मंगलबार पर्ने बिहान 3:37
0: 3:37 कुन जिल्लामा जन्मिनु भयो?
1: सिन्धुलीमा हजुर।
0: के बारको राति, के बारको बिहान, कति गते राति, कति गते बिहान, दुईटै कुरा भन्नु पर्यो है।
1: हुन्छ गुरु हजुर, सोमबारको राति
0: हजुर,
1: मङ्गलबार राति 25 गते बिहान।
0: तपाईँले भनेको कुरा मिलेन, एकचोटि मलाई फेरि घर परिवारमा सल्लाह गर्नु अथवा चिनाहरू छ भने चिनाको फोटो हाल्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। मिलेन है, त्यो एकदम ध्यान दिएर मलाई फेरि फोन गर्न दिउँछु ल। के चाहिँ मिलेन है गुरु भन्न मलाई सोध्नु दिउँछु, चिनाको फोटो हालेर है त। कार्यक्रममा हुनुहुन्थ्यो सिन्धुलीबाट, दुधोली नगरपालिकाबाट हामीसँग आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो, तर उहाँसँग कुराकानी भने हुन सकेन। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गर्छौ। यतिखेर हामीसँग भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्न उपस्थित हुन सक्नुहुन्छ। छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छ, हामीसँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी म तपाईँलाई दिने प्रयासमा लागिरहेको छु। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। हामी तपाईँहरूसँग भएका विभिन्न कुराहरूलाई जानकारी दिँदै हामी तपाईँसँग भएका भूत भविष्य र वर्तमान समयदेखि जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर आफ्नो र आफन्तको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर।
1: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? पाँचतरबाट। हजुरको शुभ नाम? हजुर नाम के भन्नुभयो? ए प्रभु
1: हजुर
0: नाम के भन्नुभयो भनेको मैले?
1: केशव खनाल।
0: केशव खनाल कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ केशवजी? मित्र एफएममा कार्यक्रम सुन्नुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: गुरुजी सानो जिज्ञासा गर्न खोजेँ मैले।
0: हजुर भनिहाल्नु त। हजुर भन्नु न केशवजी। ए केशवजी बोल्नु न हो भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएछ, बोल्नु भएन उहाँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गराउने प्रयासमा छौ। कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको छ, हेरौँ को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? निशाजी आरामै हुनुहुन्छ? आजभन्दा पहिले पनि हाम्रो फोनमा कुराकानी भएको थियो है, आज कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
2: नानीको
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2078 साल कार्तिक महिनाको 10 गते बुधबार दिउँसोको 4:30
0: 4:30 दिउँसो।
2: हजुर
0: कुन जिल्लामा भयो जन्म? के बारको जन्म अरे?
2: बुधबार।
0: बुधबारको जन्म यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम चाहिँ कोबाट नाम आउँछ, कोमल अथवा कोपिला। मिथुन राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ, लग्न मिन छ, मेन लग्न हुने मान्छे भाग्यमान नै हुन्छन्, तर लग्नै बिग्रिएको छ, निच भएर बसेको छ। बिहिबार आइतबार व्रत बस्नुपर्छ, ग्रह एकदम बिग्रेका छन्, रोगी रोगी खालको चिना हो है। यतिखेर ग्रहमा पनि फेरि त्यस्तो त्यस्तै खालको ग्रह चलिरहेको छ, विशेष शान्तिहरू गराउनु होला। घरमा बिहिबारको आइतबारको व्रत भएर बृहस्पति जप सूर्यको जपहरू गराएर राम्रोसँग पूजापाठ गर्नु, घरमा एउटा पितृको दोष पनि देखिया छ। को मान्छे अकालमा मृत्यु भएको याद छ? है भनेको यो मान्छेको हजुरबा। त्यो त किनकि दोषहरू देखिन्छ, राम्रोसँग शान्तिहरू गर्नु। यस्तो मान्छेलाई अलिकति स्वास्थ्यमा समस्या आउँछ, पढाइमा समस्याहरू आउँछ, ख्याल गर्नु होला। कवचहरू लाउने कामहरू गरेर अगाडि बढ्नु, अलिकति केही न केही पूजा पाठहरू चाहिँ गर्दै गर्नु होला है त। अरू केही छ? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौं। हामी यतिखेर आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिएका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समितिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म तेह्रथुमबाट एकेन्द्र बहादुर मात्रै बोल्दैछु गुरु।
0: एकेन्द्रजी तेह्रथुममा हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ तेह्रथुमको?
3: तेह्रथुम छतर वडा नम्बर 3
0: वडा नम्बर 3 कुन रेडियोमा कार्यक्रम सुनिन्छ?
3: रेडियो
0: लालीगुराँस सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा तपाईँ जानकारी दिन चाहनुहुन्छ? कसको बारेमा जानकारी लिन चाहनुहुन्छ भने मैले ए प्रभु
3: भतिजोको बारेमा,
0: भतिजोको साल महिना गते समय भनिदिनु त। ए प्रभु
3: भतिजोको बारेमा गुरु,
0: त्यही त मलाई साल महिना गते समय भनिदिनु न भनेको आवाज प्रष्ट भएको छैन तपाईँको
3: 2064 साल
0: उहाँसँग हाम्रो डिस्कनेक्ट भइसकेको छ फोन उहाँसँगको कुराकानी सार्थकता पाएको छैन सायद उहाँले रेडियो ठूलो पारा सुन्दै हुनुहुन्छ अनि हामीसँग फोनमा कुराकानी गर्दै हुनुहुन्छ है हामी निरन्तर छौं र तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी दिने प्रयास पनि गरिरहेका छौं को हुनुहुन्छ त्यतिखेर फेरि पनि स्वागत गर्छु राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यतिखेर सुरेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँबाट अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ छोरीको बारेमा छोरीको साल महिना गते समय भनिदिनु त
1: 2062 साल
0: भदौको 3 गते शुक्रबार कति बजे
1: राति 11:40
0: 11:40 रातिको समय कुन जिल्लामा जन्म भयो बैतडी जिल्लामा भयो जन्म यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम धनिष्ठा नक्षत्रको तेस्रो पावबाट गुबाट गुणलक्ष्मी छोरी होइन त गुणलक्ष्मी नाम आउँछ कुम्भ राशि हुन्छ पूर्णिमाको दिनमा जन्म भएको छ असाध्यै राम्रो भाग्य एउटा 12 माङ्गलिक र पितृदोष दुईटैको शान्ति गर्नु अनि अहिले चलिरहेको छ सामान्य कुराहरू आत्तिनु पर्दैन एउटा गुरु चन्द्रले र माङ्गलिक दुईटै कुराले विवाह बिगार्छ उत्ताउलो पनि ल्याउँछ घर परिवार बिगार्न सक्छ यति नै शान्ति गर्नु यो गर्नु भएर नै पढाइ पनि बिग्रिन्छ भोलि इज्जत पनि बिग्रिन्छ सबैतिर बिग्रिन्छ मान्छे असाध्यै राम्री ज्ञानी पनि हुन् अहिले पछिल्लो समय यो ग्रहहरूको उग्र वादीले गर्दा अलिकति ग्रहमा दोष छ है हजुर आवाज बुझेन त्यहाँ गएर आयो हजुरको आवाजै सुनिएन फेरि भन्नु त आवाजै आयो तपाईँको ल हामीसँग कार्यक्रममा हुनुहुन्थ्यो आफ्नो जिज्ञासा लिएर आइ गइसक्नु भएको छ हामी तपाईँलाई नियमित रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौ हामी यतिखेर नवदुर्गा भगवतीको आराधना कृपा गर्ने बेलामा छौं र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं मेघराज खड्काले लेख्नुहुन्छ भर्खरै हामीलाई हाम्रो पात्रमा कमेन्ट गर्नुभएको छ भर्खरै मात्र उहाँको चाहिँ के रहेछ हेरिहाल्छु ल गुरुदेव राधे राधे हजुर म मेघराज खड्का बोल्दै छु हजुर गुरुदेव भारतको सुरत गुजरातबाट सुन्दैछु हजुर हाम्रो पात्रबाट गुरुदेव मेरो छोरीको बारेमा हेर्न पर्ने थियो गुरुदेव राधे राधे भन्नुभएको छ नेपालभन्दा बाहिरबाट सुनिरहनु भएको छ कार्यक्रम भने तपाईँले हाम्रो वाट्सएप नम्बरमा 98453 97658 वाट्सएप गर्न सक्नुहुन्छ 9845397658 यो नम्बरमा तपाईँले चाहिँ वाट्सएप गरेर हामीसँग प्रत्यक्ष कुराकानी लिन सक्नुहुनेछ है अर्को छ राधे राधे गुरुदेव मेरो नाम भक्तबहादुर थापा अछाम जिल्ला मंगलसेन नगरपालिका 1 लिस्टीगढ घर हाल महाराष्ट्रको पुणेबाट दैनिक सुन्दै आएको छु धर्म कर्म गर्न मन छ तर घरबाट बाहिर हुनुपर्ने भएकाले साह्रै गाह्रो हुन्छ कसो गर्ने होला र हाम्रो गाउँ उपाध्याय पण्डित छन् तिनीहरू दशैंमा देवी देवता बोका बलि चढाउँछन् ती बोकाहरूको टाउको पण्डित लिएर जान्छन् भने अरू जसले बढी चढायो तिनीहरूले दुवै खाने चलन यो कस्तो चलन हो गुरु स्पष्ट पारिदिनु न है भन्नुभएको छ अब यो एकदम गाह्रो हो क्या प्रश्न असाध्य गाह्रो प्रश्न हो यो मैले भनिहालेँ अब यो तपाईँको गाउँतिर अछामतिर कालीकोटतिर यो परम्परा रहेछ र छ पनि ब्राह्मणले सर्लक जानी अनि त्यहाँ यसो एउटा मन्त्र पढिदिने के छ त्यहाँको विधि आफ्नो परम्परा हुन्छ त्यो विधि हाम्रो परम्परा होइन त्यो विधि परम्परा हुन्छ टक्क पढिदिने अनिखेर चाहिँ चटक खसीलाई काट्यो अनि टाउको चाहिँ ल्याएर टक्कलक बाहुनले झोलामा हाल्दा हिँडिहाल्ने अनि मैले त सुनेको कालीकोटतिर आज दाहिने खुट्टा पनि रे अनि टाउको र खुट्टा ल्याएर टन्न बाहुनले हाने दिनमा चापा गरेर ल्याएर त पुगेको आज पनि छ भोलि पनि छ पर्सि पनि छ होइन त्यो गर्नु राम्रो होइन शास्त्रले अरूलाई हत्या गर्नु हिंसा गर्नु भन्दैन है हामी यो तपाईँलाई वर्षौंदेखि यही कुराको तपाईँलाई जानकारी गराइरहेका छौं। अर्को कमेन्ट छ, हरिओम जय श्री कृष्ण राधे राधे गुरुदेव, मेरो घरमा पितृको धेरै समस्या छ प्रभु, साधारण खर्चले सप्ताह लगाउन सकिन्छ कि प्रभु भनिदिनुहोस् न प्रभु। हाल भारत नेपाल कैलाली ओम दीर्घ आयुमा सकिहाल्छ नि, सप्ताह गर्दा के खर्च हुन्छ र है, सप्ताह गर्दा सामान्य खर्च हुन्थ्यो भने तपाईँहरू सप्ताह गर्न अब यस्तो छ क्या, तपाईँ टेन्ट ल्याउने बाजा गाजा ल्याउने गर्न थाल्नु भने धेरै खर्च हुन्छ होइन, सीमित रूपमा ब्राह्मणलाई मात्रै खर्च दिएर गर्दा के खर्च हुन्छ र, गाउँलेलाई नबोलाइकर पनि सप्ताह गर्न मिल्छ त। पितृ मुक्तिको लागि सामान्य आफ्नो क्षमता छैन भने आफूले मात्रै सुन्दा पनि पितृ मुक्ति हुन्छ, गाउँलेलाई सुनाएन भने पितृ मुक्ति नहुने भन्ने छैन। अनि पितृमुक्ति गर्दाखेरि मूल पाठ चाहिँ अनिवार्य रूपमा सुन्नुपर्छ र त्यो भन्दा बाहिरी कुरा शास्त्रका कुराहरू सके सुन्नुहोस् न भाइ, पितृको पुराणको लागि पाठ अनिवार्य हो, पाठ गरेपछि हुन्छ है, तपाईँले त्यसरी ध्यान दिनुहोला। अर्को कमेन्ट छ, राधे राधे गुरु, म पनि नियमित रूपमा हाम्रो पात्रबाट सुनिरहेको हुन्छु, खोटाङ जिल्लाबाट सञ्जीता आचार्य, हजुरको कार्यक्रम लक्ष्य गुरु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। हामीसँग यतिखेर अर्को कमेन्ट छन्, यो कमेन्ट तपाईँले हाम्रो पात्रमा गएर हेर्न सक्नुहुन्छ र तपाईँले पनि केही कमेन्ट भए छोड्न सक्नुहुन्छ। राजा राजी गुरु, म पञ्च देवल विनायक नगरपालिका वडा नम्बर 9 टीकाराम गिरी सनातन रेडियोबाट सुन्दैछु, राधे राधे गुरुदेव भन्नुभएको छ, धन्यवाद छ। टीकारामजीलाई पनि सम्झना छ, गुरुदेव नम्बर आरामसित जोड्नु न हजुर, ए छोड्नु न हजुर गुरुदेव, ए नम्बर है, अब तपाईँलाई आज म नम्बर भन्छु, तपाईँले हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला, बुझ्नुभयो, LAXMANSUBEDI सुवेदी 333 सर्च गर्नुहोला, तपाईँले हामीलाई प्रत्यक्ष त्यहाँबाट फेसबुकमा पनि जोड्न सक्नुहुन्छ, वाट्सएपमा जोडिनु पर्यो हामीसँग भने तपाईँले 9845397658 9845397658 फेरि टिप्नु है, यो नम्बरमा चाहिँ वाट्सएप पनि छ, भाइबर पनि छ, यो नम्बर तपाईँको लागि असाध्य अनिवार्य हुन सक्छ, कहिले काहीँ साइज जुराउनु पर्यो, कहिले काहीँ मुहूर्त जुराउनु पर्यो भने पनि काम लाग्छ, एकदम ध्यान दिनुहोला है। 9 8 लेख्नुहोस् है छिट्टो, 9 8 4 5 3 9 7 6 5 अनि अन्तिममा 8, अब अङ्ग्रेजीमा भन्छु ल, 9 8 4 5 3 9 7 6 5 8 टिप्नुभयो, 9 8 4 5 3 9 7 6 5 8 बुझ्नुभयो, अनि अर्को एनटिसीको नम्बर पनि छ, 9 8 1 4 2 7 3 6 0 1 9 8 1 4 2 7 3 6 0 1 यो तपाईँहरूले यसरी यो नम्बरहरू छोडेर हामीलाई हामीसँग प्रत्यक्ष कुराकानी गरेर हामीसँग तपाईँ धेरैभन्दा धेरै कुराहरूको है हामीहरूतिर तपाईँले यो नम्बरमा वाट्सएपहरू गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर हामीसँग जोडिन सक्नुहुनेछ, दिनैभरि फोन गर्नुहोला यिनै नम्बरहरूमा, तपाईँले यो नम्बरमा फोन गरेर भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी लिन सक्नुहुनेछ, 9843 97658 र 98142-73601 मा सीधा सम्पर्कमा तपाईँ रहन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामीसँग तपाईँ जानकारी लिन सक्नुहुनेछ। हामी आफ्नो अनि हामी आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू गराउने प्रयास गरिरहेका छौं। यतिखेर 98453-97658 र 98142-73601 सिधा रूपमा सम्पर्कमा रहेर कुराकानी तपाईँ गर्न सक्नुहुनेछ। दिनैभरि नम्बर खुल्ला छ, हामीले हिजो पनि दिनैभरि तपाईँको फोन रिसिभ गरेका छौँ। तपाईँको अहिले भर्खरै हामीलाई वाट्सएपमा जोइन गरेर 98453-97658 अनि 98453-97658 वाट्सएप जोड्नुहोला। यो वाट्सएपमा जोडिसकेपछि तपाईँले हामीसँग प्रत्यक्ष कुराकानी गर्न पाउनुहुन्छ देशमा विदेशबाट पनि र फेसबुकबाट पनि हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ। है हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयास गर्छु। आज अलिकति केही स्वास्थ्यको बावजुदले गर्दा एक दुई मिनट पहिले कार्यक्रमबाट विदा हुन्छु। भोलिदेखि हामी तपाईँसँग नियमित रूपमा जोडिनेछौ र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिनेछौ। आजको लागि भने कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौं। भोलि बिहान तपाईँलाई मेरो भेट पूर्ण हुनेछ, दिनैभरि फोन गर्न सक्नुहुन्छ। आजको लागि राधे श्याम, जय दुर्गा भवानी।

0: यो हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फुलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
11: This is Radio Sankhuasabha 95.5 MHz.

खबर डायरीमा एआई प्रस्तोताको नमस्कार शुरू गरौं मुख्य समाचार अपडेटबाट। काठमाडौं उपत्यकामा गत आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास सिलिण्डर साट्ने तथा बिक्री वितरण व्यवस्था बुधबारदेखि बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण हुँदै आएको थियो। 30 असोजसम्म सिलिण्डर साट्ने निर्णय गरेको संघले यो व्यवस्था आजसम्म मात्रै लागू हुने जनाएको छ। भोलिदेखि भने डिलरहरूबाटै एलपी ग्यास नियमित बिक्री हुने संघले जानकारी दिएको छ। वितरण केन्द्रमा उपभोक्ताको अत्यधिक भीड़ नियन्त्रण गर्न नसकिएपछि बिक्री वितरण रोक्ने निर्णय गरिएको संघ अध्यक्ष दिवान चन्दले जनाउनुभयो। वहाँले भीड़ घट्ने अपेक्षा गरिए पनि उल्टै बढ़दै गएकाले डिलर मार्फत वितरण गर्ने निर्णय गरिएको बताउनुभयो। फरक कम्पनीका सिलिण्डर साट्ने व्यवस्थाले तत्काल केही उपभोक्तालाई राहत दिए पनि खाली सिलिण्डरको संख्या र ग्यास भर्ने परिमाण बीच तालमेल मिलाउन समय लाग्ने वहाँले बताउनुभयो। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी भइरहेको बताउनुभयो। वहाँका अनुसार समस्या ग्यास आयातमा नभई आपूर्ति र वितरणमा छ। भारतबाट हुने आयातमा कुनै अवरोध नरहेको वहाँले जानकारी दिनुभयो। व्यवस्थापन गर्न नसक्दा ग्यास साटफेर रोकिएको खबरपछि अब दशैंलाई बाहिरिने यात्रु बढ़दा सड़कको अवस्था कस्तो छ भन्ने स्टोरी आउँदैछ। कतै कतै ट्राफिक जाम छ भने धेरै ठाउँमा सड़क सहज रहेको खबर छ। दशैं नजिकै गर्दा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुको संख्या बढ़ेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलबाट बाहिरिने यात्रुको चाप बढ़ेको छ। यात्रुको चाप बढ़ेसँगै केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ेको छ। सबैभन्दा बढ़ी जाम कलंकी नागडुंगा सड़क खण्डमा हुने गरेको छ। पूर्व र पश्चिमतर्फ जाने यात्रु यही खण्ड हुँदै रात्रि बसमा बढ़ी बाहिरिने गरेका छन्। सड़कमा तत्काल समस्या नभए पनि बाटोको अवस्थाका कारण कहाँ पुगेर रोकिनुपर्ने हो भन्ने चिन्ताले यात्रु महँगो भाड़ा तिरेर हवाई मार्गबाट घर आइरहेको पंकज मल्लले बताउनुभयो। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला सरोजले सड़कको अवस्थाका कारण यात्रुलाई गन्तव्यमा पठाउन समस्या भएको बताउनुभयो। वहाँले यात्रुलाई टिकट उपलब्ध गराउनु ठूलो कुरा नभएर सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य भएको बताउनुभयो। अब बुढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रको अस्तव्यस्त अवस्थाबारे सुनौं। आइतबारको बुढ़ी गण्डकी बाढ़ीपछि प्रभावित क्षेत्र अस्तव्यस्त बनेको छ। बिजुली, टेलिफोन, बाटो, खानेपानी र औषधिको समस्या सबैभन्दा ठूलो बनेको छ। लघु जलविद्युत र केन्द्रीय प्रसारण लाइनका पोल ढल्दा चुम नुब्री र दार्पा नगरपालिकाका 1300 घरधुरी 3 दिनदेखि विद्युतहीन छन्। जगतमा बिजुली दिँदै आएका 150 र 40 मेगावाट क्षमताका दुवै जलविद्युत आयोजना बाढ़ीपछि अवरूद्ध भएका छन्। बाढ़ीले पोल ढालेपछि गाउँमा अन्धकार भएको जगतका गणेश कार्कीले बताउनुभयो। पर्यटकले ल्याएको ब्याकअप मागेर मोबाइल चार्ज गरे पनि त्यो धेरै नटिकेको र मोबाइल बन्द हुने अवस्थामा पुगेको वहाँले बताउनुभयो। चुम्नुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार चुम्नुब्री 3 को सिंगो सिरदिवास गाउँ, वडा 6 को लोकपा र धार्से गाउँपालिका 3 को उहिया गाउँ विद्युतविहीन बनेका छन्। हिजोदेखि जगत र सल्लेरीका धेरै जसो स्थानीयको फोन बन्द भएको तथा उद्धारको अवस्था बुझ्न नसकिएको वहाँले बताउनुभयो। धार्से गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङका अनुसार लामाबेसी, केरौंजाबेसी, दोभान र हुल्चोक क्षेत्रका 300 घरधुरी विद्युतविहीन छन्। यस्तै पैदल मार्ग समेत बगेपछि मनाइस्लु क्षेत्रमा 107 जना विदेशी र 80 जना नेपाली पर्यटक अलपत्र परेका छन्। अब रस्साकसीपछि सुदूरपश्चिमको बजेट पारित भएको र अध्ययन गर्न संसदीय समिति गठन भएको खबरतिर लागौं। प्रतिपक्षी बेन्चविहीन सुदूरपश्चिम प्रदेश सभाको हिजोको बैठकले आर्थिक वर्ष 2083/84 को बजेट पारित गरेको छ। बजेट पारित भएसँगै प्रदेशमा 3 महिनादेखिको बजेट शून्यता अन्त्य भएको छ। बजेट विवादकै कारण कमल बहादुर शाह नेतृत्वको सरकार ढलेको थियो। अहिले नेकपाका खगराज भट्ट नेतृत्वको सरकार पनि बजेट विवादमा परेको छ। अब नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध र विपद प्रतिकार्यबारे भएको छलफलको खबर सुनौ। गृहमन्त्री सुधन गुरूङले नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकका क्रममा मंगलबार भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ
गर्ने विषयमा छलफल भएको छ। सीमा व्यवस्थापन सुधार र सीमापार अपराध नियन्त्रणका विषयमा पनि छलफल भएको छ। भेटपछि जारी विज्ञप्ति अनुसार विपद पूर्व तयारी र प्रतिकार्यमा सहकार्य बढ़ाउने विषयमा पनि जोड़ दिइएको थियो। गृहमन्त्री गुंगकी मन गुरूङले हालैको बाढ़ी पहिरोपछि नेपाललाई समयमै सहयोग गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ। उहाँले दुवै देशको पारस्परिक हितका लागि व्यावहारिक सहकार्य अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाल र भारतले 1,850 गज खुला सीमामा सुरक्षा समन्वय सुदृढ़ीकरण खोजिरहेका बेला यो भेट भएको हो। दुवै देशले सीमा व्यवस्थापन, कानून कार्यान्वयन र अन्य सुरक्षा चासोबारे छलफल गर्न द्विपक्षीय संयन्त्र कायम राखेका छन्। नेपाल र भारत बीच सीमा सुरक्षा, सीमापार अपराध र विपद प्रतिकार्यबारे छलफल भएको खबर आयो। अब महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले थालेको अनुसन्धान र चुपचाप सुरक्षा संयन्त्रबारे स्टोरी। महिला हिंसाको आरोप सार्वजनिक भएपछि सत्तारूढ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई छानबिन निष्कर्षमा नपुग्दासम्म पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। महिला हिंसा गरेको भनिएको अडियो सार्वजनिक भएपछि रासोपाले सुनारमाथि केन्द्रीय अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको हो। जनआस्थाले सोमबार रासोपा सांसद खगेन्द्र सुनार अर्को विवादमा पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली शीर्षकमा समाचार प्रकाशन गरेको थियो। समाचारमा अडियो र ब्याङ्किङ कारोबारको विवरण समेत समावेश गरिएको थियो। अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा मागेको र मार्ने धम्की दिएको सुनिने दावी गरिएको छ। समाचारले सुनारले ती महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो र तस्विर बनाएर ब्ल्याकमेल गरेको दावी गरेको छ। सुनारका सम्बन्धमा प्रकाशित समाचार र अडियो गम्भीर रहेको भन्दै रासोपाले विज्ञप्ति जारी गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेनका आरोपलाई गम्भीर र संवेदनशील भनिएको छ। विज्ञप्तिमा अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ। अडियो सार्वजनिक भए पनि राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गर्ने निकाय यस विषयमा मौन छन्। नेपाल प्रहरीले किटानी जाहेरी नआएसम्म औपचारिक अनुसन्धान अघि बढ़ाउन नसकिने जनाएको छ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका खरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको 10 छ।

35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न
2: एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1, प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9919326775।
6: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
3: र

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901555।
0: More style, more design. Total Tailors.
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते। के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मनसुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी शङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97449222, 520।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

तँलाई गाह्रै भयो, म जान्छु नि त केटा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 0 61,
7: 0 29 5 70 3 15
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
8: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खातबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मनसुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
13: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीमकदाइली।
14: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 99-520-160580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422267।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: आयो सबको घर घरमा आयो।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, संखुवा सभा।
7: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98 4 33 47 262,
11: 98 10 55 55 85
12: र व्हाट्सएप नम्बर 98 5 20 28 646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: मा गाडी चलाउन नपाएर व्यवसायी मारमा परेको मल्लले बताउनुभयो। यातायातसँग जोडिएका धेरै व्यवसायी यसपटक नराम्रोसँग प्रभावित बनेको उहाँको भनाइ छ। सड़कमा अहिले समस्या नरहे पनि बाटोको अवस्थाका कारण कहाँ पुगेर रोकिनुपर्ने हो भन्ने चिन्ताले यात्रु महँगो भाडा तिरेर हवाई मार्गबाट घर गइरहेको उहाँले बताउनुभयो। नयाँ बस पार्कबाट मात्रै 17-26 असोजसम्म माइक्रो र बसमा 2,39,777 यात्रु बाहिरिएका छन्। अहिले नागडुङ्गाबाट धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश राज सुवेदीले यात्रुको भीड़का कारण जाम बढ़ेको व्यवस्थापनको काम भइरहेको बताउनुभयो। सुवेदीका अनुसार कलंकी हुँदै नागडुङ्गाबाट बाहिरिने सवारीको चाप धेरै छ। मुख्य नाकामा चालकले मादक पदार्थ र लागू पदार्थ सेवन गरे वा नगरेको अनिवार्य जाँच भइरहेको छ। सवारी साधनलाई यान्त्रिक जाँचका लागि पठाउने गरिएको पनि उहाँले बताउनुभयो। नयाँ बसपार गेट, बल्खुचोक, फर्पिङ चोक, कलंकी नागडुङ्गा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमडुङ्गा चेकपोस्ट, तीन पिप्ले चोक, टोका चेकपोस्ट, साखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष राखिएका छन्। यात्रुले टिकट नपाएको, सीट नपाएको र बढ़ी भाड़ा लिएको लगायतका गुनासो ट्राफिक प्रहरी तथा यातायातका कर्मचारी समक्ष राख्न सक्नेछन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला सरोजले सड़कको समस्याका कारण यात्रुलाई गन्तव्यमा पठाउन कठिनाई भइरहेको बताउनुभयो। तयारी गरेर यात्रु पठाउने योजना भए पनि बेला बेला सड़क बन्द हुँदा समस्या भएको उहाँले बताउनुभयो। सड़क विभागका महानिर्देशक विजय जैशीले अहिले कतै पनि सड़कमा समस्या नरहेको बताउनुभयो। बाढ़ीले क्षति पुर्याएका खण्ड मर्मत सम्भार गरेर सवारी सञ्चालनमा ल्याइएको उहाँले जनाउनुभयो। म्याग्दी मुस्ताङ, बागलुङ पर्वत र रसुवा नुवाकोट सड़क सम्पर्कमा जोड़िसकेको उहाँले बताउनुभयो। पहिरोको जोखिम रहेका क्षेत्रमा मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो। दशैंका कारण राजमार्गमा सवारी चाप बढ़ेकाले जाम भएको महानिर्देशक जैशीले बताउनुभयो। नागडुङ्गा मुगलिन, कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा सवारी चाप बढ़िरहेको ट्राफिक प्रहरीले जनाएको छ। अब अर्को समाचार। मनाङ सदर मुकाम चामेमा बाढ़ीका कारण मर्स्याङदी नदी थुनिएर बनेको तालमा डुबेको मोट्रेबल पुलमाथि काठ राखेर रा अस्थायी पुल निर्माण गरिएको छ। असोज 9 र 10 गतेको बाढ़ीले अवरूद्ध पारेको माथिल्लो मनाङतर्फको सड़क 3 सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको छ। घट्टे खोलामा आएको बाढ़ी पहिरोले मर्स्याङदी नदीको बहाव थुनिएपछि बनेको तालमा ढुंगा, गिट्टी, बालुवा सहितको गेग्रान थुप्रिएको थियो। गेग्रान थुप्रिएपछि माथिल्लो मनाङजोड सड़कको मोट्रेबल पुल डुबेको थियो। पुल मुनिबाट पानीको बहाव खुलाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा अन्य सरकारी र गैर सरकारी निकायले 3 सातासम्म प्रयास गरे पनि सफल हुन सकेनन्। त्यसपछि पुलको फलामे बीममाथि काठ राखेर वैकल्पिक पुल बनाइएको हो। चामे गाउँपालिकाको नेतृत्वमा स्थानीय तहले काठको व्यवस्थापन गरेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब 35 मिटर लामो पुलको माथिल्लो बीममाथि काठ राखेर अस्थायी संरचना बनाइएको मनाङ प्रशासनले जनाएको छ। काठे पुल बनेपछि 3 सातादेखि माथिल्लो मनाङमा रोकिएका जीप र मोटरसाइकलले मर्स्याङदी नदीमाथिको पुल तरेका छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले पुल मुनिबाट पानीको भाव खुलाउन नसकिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वैकल्पिक पुल बनाइएको बताउनुभयो। वहाँका अनुसार काठे पुलबाट जीप मोटर साइकल लगायत हलुका सवारी साधन सञ्चालन गर्न दिइएको छ। ठूला सवारी साधनलाई भने आवत जावत गर्न दिइने छैन। मुक्ति प्रसाद खनालले पुलमुनिबाट पानी बगाउन नसकिएपछि फलाममाथि काठ राखेर अस्थायी पुल बनाइएको बताउनुभयो। वहाँका अनुसार दशैं नसकिएसम्म यही व्यवस्था रहनेछ, त्यसपछि पानीको बहाव खुलाउने प्रयास गरिनेछ। चाडपर्व र पर्यटकको आवागमन बढ़ने समय भएकाले तत्कालका लागि काठेपुलबाटै माथिल्लो मनाङसँग सड़क सम्पर्क जोड़िएको उहाँले बताउनुभयो। उहाँका अनुसार शुरूमा विस्फोटक पदार्थ प्रयोग गरेर तालको पानी बगाउने विषयमा छलफल भएको थियो। पछि ताल नरहेको र गेग्रान मात्रै रहेको तथा विस्फोटक पदार्थ प्रयोग गर्दा वरपरका घरमा असर पर्ने देखिएपछि तयारी रोकिएको थियो। प्राविधिक दृष्टिले विस्फोटक पदार्थ प्रयोग सम्भव नदेखिएपछि दैनिक चारवटासम्म मेसिन प्रयोग गरेर गेग्रान हटाउने प्रयास गरिएको थियो। पुलको माथिल्लो भागसम्मै गेग्रान थुप्रिएकाले पानीको बहाव खुलाउन नसकिएको उहाँले बताउनुभयो। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घलेले पुल अवरूद्ध भएपछि माथिल्लो मनाङमा रोकिएका सवारी साधन र केही पर्यटक काठे पुल बनेपछि फर्किएको बताउनुभयो। पुल सञ्चालनमा नआउँदा केही कर्मचारी समेत कार्यालय आउन सकेका थिएनन्। माथिल्लो मनाङमा खाद्यान्न लगायत सामग्रीको ढुवानी ठप्प थियो। स्थानीय तथा पर्यटक जोखिम मोलेर फलामे बीमबाट वारपार गर्न थालेपछि अस्थायी पुल निर्माण गरिएको उहाँले बताउनुभयो। लोकेन्द्र बहादुर खलेका अनुसार नागरिक र पर्यटकको सुरक्षामा समस्या देखिएपछि काठ राखेर वैकल्पिक पुल बनाइएको हो। प्राविधिक रूपमा पुल डुबानमा परे पनि संरचनामा ठूलो क्षति नपुगेको निष्कर्षपछि माथिबाटै काठ राखेर आवागमन खुलाइएको उहाँले बताउनुभयो। अब अर्को समाचार। बूढी गण्डकी बाढीपछि प्रभावित क्षेत्र अस्तव्यस्त बनेको छ। प्रभावित क्षेत्रमा बिजुली, टेलिफोन, बाटो, खानेपानी र औषधिको सबैभन्दा ठूलो समस्या छ। लघु जलविद्युत र केन्द्रीय प्रसारण लाइनका पोल ढल्दा चुम्नुब्री र धार्से गाउँपालिकाका 1300 घरधुरी 3 दिनदेखि विद्युतविहीन छन्। बिजुली नहुँदा जगत सल्लेरी लगायत प्रभावित क्षेत्रका अधिकांश स्थानीयको फोन अफ छ। जगतमा बिजुली बाल्दै आएका 150 र 40 मेगावाट क्षमताका दुवै हाइड्रो पावरको विद्युत बाढ़ीपछि अवरूद्ध बनेको हो। बाढ़ीले बिजुलीका पोल ढाल्दा 3 दिनदेखि गाउँमा अन्धकार भएको जगतका गणेश कार्कीले बताए। 150 मेगावाट क्षमताको सिर्दीवास उहिया साना जलविद्युत आयोजनाको पोल बाढ़ीले बगाएपछि विद्युत अवरूद्ध बनेको उनले सुनाए। उक्त जलविद्युतबाट बाढ़ी अति प्रभावित सिर्दीवास उहिया र लोकपाका 995 घरधुरीले बिजुली बाल्दै आएका थिए। धार्से गाउँपालिकाका मात्र 300 घरधुरी विद्युतविहीन छन्। लामावेशी, केरौंजावेशी, दोभान र हुल्चोक क्षेत्रमा 3 दिनदेखि विद्युत सेवा अवरूद्ध बनेको धार्से गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले बताए। केन्द्रीय प्रसारण लाइनको बिजुली हो, केरौंजापारी पुल नै ढालिदियो। केरौंजा जाने झोलुङ्गे पुल बगाएपछि त्यो पुलसम्म जाने बाटो पनि छैन। अहिले तत्काल बिजुली सुचारू गर्ने सम्भावना देखिएको छैन उनले भने। बिजुली नहुँदा गाउँमा फोन सम्पर्क विच्छेद बनेको उनले सुनाए। सिद्धिवासको फिल्म क्षेत्रमा खानेपानीको समस्या नरहे पनि सल्लेरीमा खानेपानीको पाइप बगाउँदा स्थानीय समस्यामा परेका छन्। सल्लेरीका स्थानीयलाई मूल खोज्दै हिँड्नुपर्ने अवस्था आएको छ। प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने आरूघाट गाउँपालिका 3 को सोतीमा पनि बूढ़ी गण्डकी बाढ़ीपछि खानेपानीको अभाव देखिएको छ। प्रतिपक्षी बेन्चविहीन सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट आर्थिक वर्ष 2083/84 को बजेट पारित भएको छ। बजेट पारित भएसँगै 3 महिनासम्मको बजेट शून्यता अन्त्य भएको छ। बजेट विवादकै कारण कमल बहादुर शाह नेतृत्वको सरकार ढलेको थियो। अहिले नेकपाका खगराज भट्ट नेतृत्वको सरकार पनि बजेटकै विवादमा परेको छ। दुवै सरकारका सत्ता साझेदार नेकपा एमाले हो। अहिलेको बजेटमा व्यतिथि भएको भन्दै सत्तापक्षकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि प्रदेशसभाले अध्ययनका लागि बजेट पारितसँगै संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने घोषणा समेत गरेको छ। प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा विपक्षी दल नेपाली कंग्रेस र राप्रपाका सांसदले बैठक बहिष्कार गरेपछि विपक्षी बेन्च खाली भएको थियो। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालू आर्थिक वर्षका लागि प्रदेशसभामा कुल 37,69,62,66,00,000 रूपियाँको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट अन्तर्गत चालुतर्फ 17,29,60,88,000 र पुँजीगत तर्फ 20,32,74,88,000 रहेको छ। 7,27,00,000 वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ। बजेटमाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले कार्तिक 20 भित्र प्रतिवेदन बुझाउने गरी बजेटका व्यतिथि अध्ययन गर्न संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने घोषणा गरेका हुन्। सत्तापक्षकै सांसदहरूको असन्तुष्टिका कारण बजेट पारित हुन नसक्ने अवस्था आएपछि मुख्यमन्त्री भट्ट, आर्थिक मामिला मन्त्री मल्ल सहित मन्त्रीहरू तथा सत्तारूढ दलका शीर्ष नेताहरूबीच बजेट अध्ययन गर्न संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने समझदारी भए अनुसार सभामुखबाट उक्त घोषणा भएको सरकारका प्रवक्ता प्रकाश बहादुर रावलले बताएका छन्। अब अर्को समाचार। भोटेको सिबाडी पीड़ित ऋणीले ऋणको सावा ब्याज तिर्न आउँदो पुससम्म म्यादै पाएका छन्। राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ऋणको सावा ब्याज तिर्ने म्याद पुससम्म थप गर्न निर्देशन दिएको हो। भोटेकोशी तथा बुढ़ी गण्डकीको बाढ़ीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध तयारी तथा तयारी माल वस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढ़ीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आमदानी, नगद प्रवाह जगेडामा रहेको रकम लगायतका आधारमा सावा ब्याज भुक्तानीको माग थप्न निर्देशन दिएको हो। भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिबारे सरकारले पनि अध्ययन गरिरहेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एड्रेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त। It's always fun when you hit the road.

ब्रेक पछि अब देश बाहिरको प्रसंग। चीन र उत्तर कोरियालाई जोड्ने 3026 मिटर लामो यालु नदी सड़क पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ। सन् 2014 निर्माण सम्पन्न भएको पुल 12 वर्षपछि खुल्न लागेको हो। यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। चिनिया सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती शहर डान्डोङलाई उत्तर कोरियासँग जोड्नेछ। प्रसार पूर्वाधारको अभावका कारण यसको सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योन

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: पोखरवजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना पोखरवजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163551107 र 98030692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेसनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 98000902062।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा सिलाउनु भएको
4: एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।

0: कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919327775।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842022667।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठपूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9943347262,
4: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: कुकुर वार्डर आवश्यकता सम्बन्ध
1: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो
2: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249400084 र 98040458027।
3: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: सब जानकारीको लागि 0295 62 061,
1: 0295 70 315
2: र 98 520 60 177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295 75 267, मोबाइल 97 4 38 46 0 84।
5: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97742522।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा आयो।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र व्हाट्सएप नम्बर 9852286646।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9861349444
6: र 0295901055।
5: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू,
7: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842505041। सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558।
2: 344 र 029 560 248।
3: दुर्गा ज्वेलरी उद्योग खाँपबारी 1 बुद्ध टोल सङ्खुवा सभा।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल।
10: सम्पर्क नम्बर 98163555553
9: र 98423180।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदबारी 1 सङ्खुवा सभा।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98606940
2: र 98192376375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.
10: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99000-90062।
11: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 029562001, 97429222।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफले।
14: सम्पर्क 9843347262,
13: 9010555580
14: र वाट्सएप नम्बर 9852028646।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्नु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801।
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160-55553 र 98423-18049।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98-60-96-40-00
9: र 98-19-32-76-75।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
13: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा आयो।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98 4 33 47 262,
18: 98 10 55 55 85
8: र वाट्सएप नम्बर 98 5 20 28 6।
19: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू
20: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: सीधा कुरा प्रश्न विचार
3: उज्यालो रेडियो नेटवर्क
4: अहिले दिउँसोको 3 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
5: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मञ्च गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक नियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी घोषणापत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छनृ सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्रम मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्च बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार
वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
2: होइन ए दाई यति कुरामा किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनुभएछ व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: व्हाट्सएप नम्बर 98514149 होइन त अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
2: हो नि दाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो दशैंका बेला काभ्रेका बीपी र अरणिको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो अब विदेशको खबर अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई छ यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ अब खेल खबर सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जन 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शन धारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँचे जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराँदेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ़ बनाउन 9 बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डे 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,00,000 जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44,28,242, 44,28,242।
8: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा 3,500 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। चाढ़ पर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उपत्यका भीड़भाड़ हुने बजार, बस पार्क र वित्तीय क्षेत्रहरूमा 100 सादा पोशाकका प्रहरी र तालिम प्राप्त कुकुर सहित गस्ती बढ़ाइएको छ। परम्परागत सुरक्षा व्यवस्थाका साथै यसपटक ड्रोन क्यामेरा, सामुदायिक सेवा केन्द्र र सामाजिक सञ्जाल मार्फत पनि कड़ा निगरानी राखिनेछ। सुरक्षालाई चुस्त बनाउन उपत्यकालाई 14 सेक्टरमा विभाजन गरी सम्बन्धित प्रहरी वृत्तका प्रमुखहरूलाई प्रत्यक्ष जिम्मेवारी दिइएको छ। प्रहरीले चाडपर्वको समयमा यात्रा गर्दा वा किनमेलमा निस्कदा आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र कुनै शंकास्पद गतिविधि देखेमा तुरन्त प्रहरीमा खबर गर्न नागरिकहरूलाई अनुरोध समेत गरेको छ। दशैंसँगै काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुहरूको चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्र

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै

0: स्थायी घर भई हाल खादबारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामायिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। शोकाकुल परिवार, छोरा बुहारीहरू वीरबहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188, स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ सङ्खुवासभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422

उमेर कलिले थियो, हजारौं सपनाहरूले भरिएको मन पनि सँगै थियो, तर पनि सानो दैव लाग्यो, भाग्यले ठग्यो, पापी कालले पनि धरतीमा जिउनै दिएर के गर्नु। सँगै रमाउने इच्छा यो जन्ममा यही छोडेर बिदा हुँदैछु। मेरो सम्झना आयो भने, मेरो सम्झना आयो भने ती अनमोल आँसुका ढिका नखसाल्नु ल, किनकि तिमी रुदा म कहिल्यै खुसी हुन सक्दिन, कहिल्यै।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-77-75।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ.
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: प्रोप्राइटर सुनु एन भीमकदाइली.
1: सम्पर्क 0291404 र 98040485827. घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 9852029047, 9800902062.
4: नमस्कार है वडा अध्यक्षज्यू.
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776.
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 गणप पौडेली, 98525 र 029562048।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
11: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
14: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँचबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
19: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल, खाँचबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222, 520।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
4: हार्दिक श्रद्धांजलि तथा सुध्याय कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिङ्गम स्थायी घर भई हाल खादबारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 98422 70188। स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ संखुवा सभा। चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरूवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295620197442522।
6: खोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903992089। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
10: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 ध्रुति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक सम्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स हातबारी 1 शङ्खुवा सभा
3: खादबारी नगरपालिकाको अनुरोध
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
5: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्ने तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
4: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी शङ्खुवा सभा
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
6: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
7: दाँत खोल्ने दाँत सफा गर्ने
6: दाँतको एक्सरे गर्ने
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
6: झिक्न मिल्ने आरपीडी लगाइने
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
6: बाङ्गो टिङ्गो दाँत मिलाइने
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
6: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि
7: सम्पर्क नम्बर 029590667 र 98422267
8: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557 98525557
11: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
12: ओहो लु नमस्कार है सर
13: ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
12: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
13: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल 98615 39 444
14: र 0295901555।
16: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
21: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
22: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
21: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
22: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर लक्ष्मी काफ्ले।
22: सम्पर्क 98433 47 262,
21: 98 10 55 55 85
22: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्म 9 बुधे घोषणा पत्र जारी, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन हुने। धरानलाई सहयोगापेक्षी सड़क मानव मुक्त बनाउने अभियान शुरू, सबै क्षेत्रबाट सहयोगको अपेक्षा, पहिलो चरणमा 34 जनाको उद्धार। चाडपर्वको समयमा उपभोक्ता ठगिने जोखिम उच्च, अनुगमन गरिएका अधिकांश ठाउँमा कैफियत उत्तरदायी, व्यावसायिक भावनाको खाँचो। भारतको बिहारमा डुंगा डुब्दा 13 बालबालिकाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त, परिवारलाई राहत र घाइतेलाई उपचार गर्ने घोषणा। र आगामी असोज 30 र 31 गते चौथो मकालु फुटसल गोल्ड कप हुँदै उपाधि विजेतालाई 1 लाख विदागत पुरस्कारको समेत व्यवस्था।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा 3.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्ज, कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन, हाम्रो पात्र र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा, आश्विन शुक्ल चतुर्थी अर्थात नवरात्रको चौथो दिन दशैं घर तथा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अनुसारमा देवीको पूजा आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। विराटनगरमा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनले नौ बुधे साझा प्रतिबद्धता सहितको कुशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक छवटा प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनाको स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश स्तरीय सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गरिने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ। गएको भदौ 10 गते रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। अध्ययनका अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दी खोलाको उपत्यका थुनेको थियो। त्यसले चट्टान, बरफ, पानी र घेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। गएको आइतबार बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीको विषयमा प्राविधिक अध्ययनले हिमतालमा खसेको हिमपहिरोले घेग्र्यान सोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणालीगत अध्ययन र तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटा मात्र कारण नभई बहुकारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो ग्लेसियर खसेको र उङदी लुङसँगै सियार खोलाको दोवान थुनेको थियो। त्यसपछि खोला थुने र खुल्ने क्रम भएको देखिन्छ। गोर्खाको चुन्नुब्री गाउँपालिका छ चामर हिमाल र सेराङदी हिमाल बीचको ठाडो खोलाको उत्तरी हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। कमजोर चट्टानबाट झण्डै 6,000 मिटरको उच्चाईमा हिम पहिरो र झण्डै 5,500 मिटरको उच्चाईमा रहेको हिउँ तथा घेग्र्यान सहितको ठूलो पहिरो सृजना भएको प्रतिवेदनमा उल्लेख छ। ठूलो पहिरो अघि तथा त्यसपछि समेत केही सानसाना पहिरो गएको देखिन्छ। धरान उपमहानगरपालिकाले मानव सेवा कार्यालय धरानको सहकार्यमा सहयोगापेक्षी सड़क मानव मुक्त नगर घोषणाको शुरूआत गरेको छ। भानुचोकमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख आन्द्र विक्रम बेगाले अभियानको शुभारम्भ गर्दै आगामी कार्तिक 18 गतेभित्र धरानलाई सहयोगापेक्षी सड़क मानव मुक्त नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभियान अन्तर्गत पहिलो चरणमा धरानका विभिन्न स्थानबाट सड़कमा आश्रित 34 जनाको उद्धार गरी धरान 16 स्थित मानव सेवा आश्रममा राखिएको छ। उद्धार गरिएका मध्ये 11 महिला, 15 पुरूष र 8 बालबालिका रहेको सामाजिक विकास महाशाखाले जनाएको छ। कार्यवाहक नगर प्रमुख बेगाले अभियान सफल बनाउन स्थानीय सरकार मानव सेवा आश्रमको प्रयास मात्र पर्याप्त नहुने भन्दै सम्पूर्ण नगरवासी तथा सरकारवालाहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: हामीले यो सहयोगलाई पुटित सडक मानव मुक्त नगर घोषणा गर्ने अभियान त्यो भन्दा अघिल्लो अभियानहरू जोडिँदै गर्दा हामीले एक दुईवटा कुराहरू हामीले बाहिर थाहा पाएका छौँ। कोही कसैले आफ्नो घरमा चाहिँ निश्चित समयसम्म काममा लाउने र अलिक पाको भएपछि अलिक बिराएपछि सडकमा छोडेको पनि भेटिएको छ। केही केही त्यस्तो खालको चाहिँ प्रकृतिका चाहिँ अवस्थाहरू भेटिएमा शरीर मुजुका गरेर थाहा पाएकोमा सम्बन्धित जसले त्यस्तो कार्य गरेको तिमीलाई पनि कारवाही गर्ने कारवाहीको प्रोसेसमा अगाडि बढाउने पनि मैले घोषणा गर्न चाहन्छु। किन भन्दाखेरि चाहिँ मान्छे घरमा काम गर्न राख्ने राख्ने राख्ने अनि त्यो भएपछि बाटोमा चाहिँ बेसाडे भने छोडिदिन पाइँदैन। त्यो मानवता विरोधी काम हो। त्यो काम धरानको मानवतले गर्न दिने छैन।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाले जिल्लाका उत्कृष्ट 8 कृषकलाई सम्मान गरेको छ। पोषण सुरक्षाका लागि कृषिमा नव प्रवर्तन भन्ने नारासहित केन्द्रले 46 विश्व खाद्यान्न दिवसको अवसरमा कृषकलाई सम्मान पत्र र पुरस्कार सहित सम्मान गरेको हो। जिल्ला समन्वय समितिका प्रमुख सुमन साक्य र प्रमुख जिल्लाधिकारी डाक्टर डिजन भट्टराईले जिल्लाभित्रका उत्कृष्ट कृषकलाई सम्मान गर्नुभयो। कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माका अनुसार 10 स्थानीय तह रहेको संखुवा सभामा भूगोल क्षेत्र र बालीको विवरण अनुसार 6 स्थानीय तहका कृषकहरू छनौटमा परेका थिए। तीमध्ये 5 खपन नगरपालिका 6 स्थित देवी थान पोल्ट्री फार्मका संचालक राजन श्रेष्ठ तरकारी विधा, चैनपुर नगरपालिका 5 स्थित लालीगुराँस अलैंची तथा कफी फार्मका सलबहादुर खत्री अलैंची विधा र चैनपुर 7 स्थित विन्ध्यवासिनी कृषि तथा पशुपालन फार्मका तीर्थबहादुर खण्डका उखु तथा सक्खर विधा अन्तर्गत सम्मानित हुनुभएको हो। यसै गरी मकालु 4 वसन्त राई अलैंची र मकालु 5 विष्णुमान गुरूङ पनि अलैंची, चिचिला गाउँपालिका 1 स्थित गुरूङ कृषि तथा पशुपन्छी फार्मकी संचालक रमिला गुरूङ तरकारी र अकबरे खुर्सानी, खाँदबारी स्थित सुनौलो कृषि बहुद्देश्य पशु तथा मौरी पालन फर्मका फुर्बु साङ्गे शेर्पा मौरी पालन र खाँदबारी 1 स्थित भीसीआई पशु तथा कृषि फार्मकी शान्ता राई च्याउ खेती गर्ने उत्कृष्ट कृषकको रूपमा सम्मानित हुनुभएको हो। पाँचथारको याङवरक गाउँपालिका 4 थर्पू स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल याङवरक पोखरी नजिकै निर्माण गरिएको खानेपानी आयोजनाको एकसाथ उद्घाटन गरिएको छ। खानेपानी आयोजना सञ्चालनमा आएसँगै 65 घरधुरीका 365 जना लाभान्वित भएका छन्। यसै गरी आकर्षक पोखरी निर्माण गरिएसँगै यस क्षेत्रमा पर्यटकको आवागमन वृद्धि हुने अपेक्षा गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा 76,75,000 रूपियाँ लागतमा निर्मित साल असोजमा शुरू भई 2083 असारमा सम्पन्न भएको हो। यसैगरी पर्यटन प्रवर्धन तथा विस्तार कार्यक्रम अन्तर्गत याङबरक पोखरी निर्माण गरी उद्घाटन गरिएको हो, जसको लागत 6,44,00,000 रूपियाँ रहेको छ। खानेपानी सुविधाको विस्तार र पोखरीको विकासले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व बढ़ाउन सहयोग पुग्ने याङबरक गाउँपालिकाले अपेक्षा गरेको छ। ऐतिहासिक महत्व बोकेको याङबरक पोखरीमा हरेक वर्ष दशैंको महानवमीका दिन कम्फू र जंगी नामका जोर निशान प्रदर्शन गर्ने परम्परा समेत रहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङियाले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका सोलुखुम्बुका 53 नागरिकको मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने भएको छ। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था यकिन हुन नसकेपछि सरकारले कानूनी प्रक्रिया सहज बनाउने गरी निर्माण गरेसँगै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक प्रक्रिया अघि बढ़ाउन स्थानीय तहसँग समन्वय थालेको हो। सरकारले विपदमा परि बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न यसअघि रहेको 12 वर्षको कानूनी अवधि घटाएर यसअघि प्रचलित कानूनी व्यवस्थाका कारण बेपत्ता व्यक्तिको मृत्यु राहत तथा क्षतिपूर्तिको दावी र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउन समस्या हुँदै आएको थियो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है। बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डुलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856705552।
2: ब्रेकपछि बाँकी खबर। ओखलडुङ्गाका अधिकांश ग्रामीण बजारमा खाद्यान्न खरिद गर्ने उपभोक्ताले आफूले किनेको वस्तुको गुणस्तरदेखि त्यसको मूल्य र व्यवसायको वैधानिकतासम्म ढुक्क हुने अवस्था देखिँदैन। स्थानीय तह र जिल्ला स्तरबाट अनुगमन भइरहे पनि बजारमा देखिएका समस्या दोहोरिन नदिन र व्यवसायलाई व्यवस्थित बनाउन भएका प्रयास कति प्रभावकारी छन् त? प्रस्तुत छ ओखलडुङ्गाको अवस्था समेटिएको यो रिपोर्ट।
8: ग्रामीण बजार स्थानीय बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने मुख्य केन्द्र हुन्। तर बजारमा बिक्री हुने वस्तुको गुणस्तर र मूल्यको पारदर्शितादेखि व्यवसाय सञ्चालनको वैधानिकतासम्म सुनिश्चित हुन नसक्दा उपभोक्ता जोखिममा पर्न सक्छन्। ओखलडुङ्गाको मोलुङ गाउँपालिका दुई स्थित रामपुर बजार, सिद्धिचरण नगरपालिका दुईको निसंखे बजार र चिसंखुगढ़ी गाउँपालिका दुईको खानी भन्ज्याङ बजार सहित जिल्लाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा बजार व्यवस्थापनमा देखिएका कमजोरी बाहिर आएका हुन्। किराना तथा खाद्यान्न पसल, मासु पसल र होटलमा गरिएको अनुगमनका क्रममा गुज्रिएका खाद्य वस्तु भेटिएका छन्। कतिपय व्यवसायीले खरिद बिक्रीको बिल बिजक नराख्ने, व्यवसाय दर्ता तथा नवीकरण नगर्ने र दर्ता बिनै व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ। पसलमा मूल्य सूची र साइन बोर्ड नराखिएको अवस्था पनि भेटिएको छ। अनुगमनका क्रममा ठूलो मात्रामा खाद्यान्न तथा डिउ र कोक जस्ता पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।
9: अहिले हामीले पहिलो चरणमा चाहिँ उहाँहरूले डेट गइसकेका सामानहरू राखेकोलाई त्यसलाई हामीले जफत गरेका छौँ, त्यसलाई हामी डिस्पोज गर्छौँ र उहाँहरूलाई पहिलोचोटि उहाँहरूलाई हामीले सचेत गराउने काम गरेका छौँ। हाम्रो अनुगमन निरन्तर रहन्छ। अब पुनः हामी अनुगमन गर्दाखेरि त्यस्तो पाइएमा हामी कानुन बमोजिम जरिवाना गर्ने जफत गर्ने र कानूनमा तुकार भएको अगाडि बढाउँछ।
8: बजारमा देखिएका यी कमजोरीले अनुगमनको आवश्यकता त देखाउँछन् नै, व्यवसायले पालना गर्नुपर्ने सामान्य प्रक्रियामै सुधार आवश्यक रहेको पनि संकेत गर्छ। उपभोक्ताले किनेको वस्तुको मूल्य र गुणस्तर बारे जानकारी पाउनुका साथै खरिदको बिल प्राप्त गर्न सक्नुपर्छ। व्यवसायीले पनि प्रचलित कानून अनुसार आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्छ, तर अनुगमनमा कैफियत भेटिनु र त्यसमा सुधार आउनु फरक विषय हुन्। अनुगमनपछि व्यवसायीले आफ्ना कमजोरी सच्याउने र आवश्यक प्रक्रिया पूरा गर्ने हो भने त्यस्ता निरीक्षण बजार सुधारको माध्यम बन्न सक्छन्।
9: बिग्रिए भत्किएको सामानहरू जनताले खान पाउँदैन। अनुगमन गर्न राम्रो हो, सडे गलेको के अरे सामान खायो भनेदेखि त्यो जनताले असल पर्ने होइन, त्यस्तो कुरो बेच्नु पनि हुँदैन।
8: जिल्लाका विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा बजार अनुगमन गर्दै आएका छन्। जिल्ला स्तरबाट पनि चालू आर्थिक वर्षमा विभिन्न स्थानमा 4 पटक भन्दा बढ़ी अनुगमन भइरहेको छ, तर बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी बजार अनुगमन गर्ने निकाय र व्यवसायीमा मात्र सीमित हुँदैन। उपभोक्ताले पनि आफूले खरिद गर्ने वस्तुको म्याद, मूल्य सूची र बिल बिजकमा ध्यान दिनु आवश्यक हुन्छ। बजारमा देखिएका कैफियत बारे जानकारी गराउने र सुधार भए नभएको चासो राख्ने उपभोक्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
10: अनुगमन गर्नु, अब कस्तो सामानहरू आउँदो रहेछ, म्याद गुजेका सामानहरू छ कि छैन, गुणस्तरीय सामान छ कि छैन भनेर चाहिँ सम्बन्धित निकायले हेर्दाखेरि उपभोग गर्ने उपभोक्ताहरूका लागि पनि यो राम्रो विषय हो। यसले उपभोक्ताहरूलाई पनि फाइदा पुर्याउँछ भने व्यापारीहरूलाई पनि सचेत रहनका लागि सहयोग पुग्छ। त्यसकारण यो चाहिँ आवश्यक विषयवस्तुको रूपमा मैले लिएको छु।
8: बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु भेटिनु, बिल बिजक नहुनु र व्यवसाय दर्ता तथा नवीकरणमा लापरवाही देखिनुले ग्रामीण बजारको नियमनलाई थप प्रभावकारी बनाउनु पर्ने देखिन्छ। अनुगमनका क्रममा कैफियत पहिचान गर्नु पहिलो चरण हो, त्यसलाई सुधारमा परिणत गर्नु र फेरि उस्तै समस्या दोहोरिन नदिनु मुख्य चुनौती हो। ओखलढुङ्गाका ग्रामीण बजारमा भइरहेका अनुगमनले उपभोक्तालाई सुरक्षित र व्यवसायलाई व्यवस्थित बनाउन कतिको योगदान पुर्याउन सक्छन् भन्ने कुरा आगामी दिनमा हुने सुधारले नै देखाउनेछ।
2: यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी

0: गरेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको हो। यसअघि सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँ तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महाशाखाले आजका लागि चाँदीको मूल्य तोलामा 4,255 रूपियाँ तोकेको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: आउनुहोस् आउनुहोस् आउनुहोस्। सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्त रोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धिबंगला निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिज लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा 2 घर माथि, फोन नम्बर 9812303027।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर. भारतको बिहार राज्य स्थित वैशाली जिल्लामा डुंगा डुब्दा 13 बाल बालिकाको मृत्यु भएको छ भने 7 जनालाई उद्धार गरिएको छ. जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बाल बालिका 15 वर्ष वा सोभन्दा कम उमेरका छन्. मंगलबार साँझ करिब 8:30 बजेतिर छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब 15-20 जना बाल बालिका सवार डुंगा पल्टिएको थियो. पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुखद बताए. दुर्घटनामा 13 बाल बालिकाको मृत्यु भएको पुष्टि गर्दै उनले मृतक सबै 15 वर्ष वा सोभन्दा कमको रहेको जनाएका हुन्. यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बाल बालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्. उनले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रति परिवार 2,00,000 भारतीय रूपियाँ र घाइतेलाई 50,000 भारतीय रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्. अब खेल खबर. चौथो मकालु खुल्ला फुटसल गोल्ड कप प्रतियोगिता आगामी असोज 30 र 31 गते खाँदबारीमा हुने भएको छ. मकालु फ्रेण्डस क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता खाँदबारी स्थित अनुरोध फुटसलमा सञ्चालन हुनेछ. प्रतियोगिताको मुख्य प्रायोजक मकालु गाउँपालिका रहेको छ. प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने भएको छ. सह प्रायोजक खाँदबारी नगरपालिका, मावि नगरपालिका, धर्मदेवी नगरपालिका, खाँदबारी वडा नम्बर 1, 3, 8 र 9 लगायत रहेका छन्. फुटसल खेलको विकास, खेलाड़ीको प्रतिभा उजागर तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजन गर्न लागि आयोजकले जनाएको छ. प्रतियोगितामा प्रथम हुने टोलीले नगद 1,00,000 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ. यसै गरी उपविजेता अर्थात फर्स्ट रनर अप टोलीले नगद 50,000 रूपियाँ पाउनेछ. यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाड़ी र सर्वाधिक गोलकर्तालाई झनै 5,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिनेछ. खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः एकपटक. विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न. 9 बुधे घोषणा पत्र जारी. अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन हुने. धरानलाई सहयोगापेक्षी सड़क मानव मुक्त बनाउने अभियान शुरू. सबै क्षेत्रबाट सहयोगको अपेक्षा. पहिलो चरणमा 34 जनाको उद्धार. चाडपर्वको समयमा उपभोक्ता ठगिने जोखिम उच्च. अनुगमन गरिएका अधिकांश ठाउँमा कैफियत. उत्तरदायी व्यावसायिक भावनाको खाँचो. भारतको बिहारमा डुंगा डुब्दा 13 बालबालिकाको मृत्यु. प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त. परिवारलाई राहत र घाइतेको उपचार गर्ने घोषणा. र आगामी असोज 31 चौथो मकालो फुटसल गोल्ड कप हुँदै उपाधि विजेतालाई 1,00,000 विदागत पुरस्कारको समेत व्यवस्था. यसका साथै साँझको खबर परिक्रमा सकिएको छ. प्रविधिमा साथ दिने सुरसँगै म गोपाल बिदा हुन्छु. नमस्कार.

0: 5.5 megahertz.
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिसङ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-562-061
3: 029-570-315
2: र 98-520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankwasaba 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: विराटनगरमा आयोजित मुख्यमन्त्रीको सम्मेलन समापन पछि कोषी घोषणा पत्र जारी, संहिता कार्यान्वयनका लागि कानूनी सुधार र वित्तीय स्रोत बाँडफाँडका लागि विभिन्न माग। गृहमन्त्री शोधन गुरूङ र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा संक्षिप्त भेटवार्ता, नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदमा नयाँ कार्यकालका लागि सदस्यमा निर्वाचित। दोधारा, चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा 7.5 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक निष्कर्ष, आवत जावतमा स्थानीय वासीलाई समस्या। रूसले युक्रेनमा गरेको क्षेपास्त्र र ड्रोन आक्रमणपछि कम्तीमा 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित। र एसियाडमा पदक जित्न सफल नेपाली खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापक सरकारद्वारा पुरस्कृत।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दास्ता मजाले दास्ता।
3: It's always fun when you hit the road.

0: नमस्कार, गान्धीपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
1: विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संघीयता कार्यान्वयनका सन्दर्भमा विभिन्न माग अघि सारेको छ। सम्मेलनपछि जारी गरिएको कोशी घोषणा 2083मा संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजन, कानूनी सुधार, वित्तीय स्रोतको न्यायोचित बाँडफाँड र अधूरा आयोजना सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाइएको छ। सहकर्मी पर्वत पोर्तेलले तयार पारेको सामग्री एआई प्रस्तोताबाट।
2: साथै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशको एकल अधिकार क्षेत्रभित्र पर्ने 6 अर्ब रूपियाँ भन्दा बढ़ीका लगानी परियोजना प्रदेशबाटै स्वीकृत हुने व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन्। संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, प्रहरी समायोजन र वित्तीय स्रोतको बाँडफाँटमा सुधार गर्न मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता जनाएका छन्। विराटनगरमा 2 दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले कोशी घोषणा 2083 जारी गरेको छ। प्रदेशको खर्च आवश्यकता र राजस्व क्षमता अनुसार वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने माग घोषणा पत्रमा उल्लेख छ। संघबाट हस्तान्तरण भएका अधूरा आयोजना सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउनुपर्ने विषय पनि घोषणा पत्रमा उल्लेख छ। संविधानले प्रदेशलाई दिएको अधिकार, कार्यान्वयनमा कानूनी अस्पष्टता, प्रशासनिक दोहोरोपन र स्रोत अभाव बाधक रहेको निष्कर्ष मुख्यमन्त्रीहरूले निकाल्नु भएको छ। यी समस्या समाधानका लागि संघीय सरकार समक्ष कानूनी तथा नीतिगत सुधारका विषय प्रस्तुत गर्ने निर्णय गरिएको छ। 6 अर्ब रूपियाँ भन्दा बढ़ीका लगानी परियोजनाको स्वीकृति प्रदेशबाटै हुने व्यवस्था मिलाउन घोषणा पत्रमा माग गरिएको छ। संघ प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रमको कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने माग पनि गरिएको छ। आयोजनाको जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट हुँदा समन्वय बलियो हुने विषय घोषणा पत्रमा समेटिएको छ। प्रदेश प्रहरीको संगठन, जनशक्ति, भौतिक पूर्वाधार, सम्पत्ति र अभिलेख प्रदेशमा हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूले संघीय सरकारसँग माग गरेका छन्। संघीय प्रहरी र प्रदेश प्रहरी बीच अपराध अनुसन्धान, शान्ति, सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट पार्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। प्रदेशका प्रमुख सचिव, सचिव, प्रदेश न्यायाधिवक्ता र स्थानीय तहका प्रमुख, प्रशासकीय अधिकृत लगायत कर्मचारी व्यवस्थापनका लागि आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गर्न पनि मुख्यमन्त्रीहरूले आग्रह गरेका छन्। संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक प्रदेशका संवैधानिक अधिकार र सरोकार सम्बोधन हुने गरी पारित गर्नुपर्ने उनीहरूको माग छ। प्रदेश तथा स्थानीय तहको जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय, आयोजना बोर्ड, विकास समिति र संस्थानको पुनरावलोकन गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। आवश्यकता अनुसार त्यस्ता कार्यालय, आयोजना बोर्ड, विकास समिति र संस्थान खारेज, समायोजन वा सम्बन्धित तहमा हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ। प्रदेशहरूले समानीकरण अनुदान आर्थिक वर्षको बीचमा वा अन्त्यमा कटौती नगरी पूर्ण रूपमा हस्तान्तरण गर्न माग गरेका छन्। प्रदेशको खर्च आवश्यकता र राजस्व क्षमता अनुसार अनुदानको आकार बढ़ाउनुपर्ने प्रस्ताव घोषणा पत्रमा गरिएको छ। सशर्त अनुदानको हिस्सा क्रमशः घटाएर समानीकरण अनुदानको हिस्सा बढ़ाउनुपर्ने माग पनि प्रदेशहरूले गरेका छन्। संघबाट प्रदेशमा हस्तान्तरण भएका तर पर्याप्त बजेट अभावमा अधूरा रहेका आयोजना सम्पन्न गर्न आवश्यक स्रोत सुनिश्चित गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। संघीय सरकारले आयोजना तोकेर बजेट हस्तान्तरण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने माग गरिएको छ। प्रदेशले आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव घोषणा पत्रमा समेटिएको छ। जलविद्युत, वन, खानी तथा खनिज, नदीजन्य पदार्थ र वन पैदावारबाट प्राप्त राजस्व तथा रोयल्टीको न्यायोचित बाँडफाँट गर्नुपर्ने विषय घोषणा पत्रमा उल्लेख छ। प्राकृतिक स्रोतको संरक्षण र उपयोगमा प्रदेश तथा स्थानीयको योगदानलाई राजस्व बाँडफाँटको आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ। प्राकृतिक स्रोतबाट प्रभावित क्षेत्रको आवश्यकतालाई पनि राजस्व बाँडफाँटको आधार बनाउनुपर्ने माग मुख्यमन्त्रीहरूले गरेका छन्। स्रोतको उपयोगबाट प्राप्त राजस्व सम्बन्धित प्रदेश, स्थानीय तह र प्रभावित क्षेत्रको योगदान तथा आवश्यकता अनुसार बाँडफाँट हुनुपर्ने घोषणा पत्रमा उल्लेख छ। कृषि आयकर संकलनलाई प्रभावकारी बनाउन कानून संशोधन गर्नुपर्ने माग गरिएको छ।
0: कोशी प्रदेशसभाले आफ्नो पाँचौं अधिवेशनमा सरकारी कामकाजको भाषा निर्धारणदेखि प्रदेश सरकारको वित्तीय उत्तरदायित्व र खेलकुद क्षेत्रको कानूनी व्यवस्थासम्म समेटिएका पाँच विधेयक पारित गरेको छ। अधिवेशनले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको हो। त्यस्तै प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 संशोधन गर्ने विधेयक र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका 35 बैठक बसेका थिए। यसै अधिवेशनमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए।
1: गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त भेटवार्ता भएको छ। दुवै मन्त्रीको उडानमा ढिलाइ भएपछि विमानस्थलको विशिष्ट कक्षमा उनीहरूबीच कुराकानी भएको हो। संयुक्त अरब इमिरेट्स यूएई जान लागेका जयशंकर र काठमाण्डौ फर्किने तयारीमा रहेका गुरूङ बीच भएको भेटको विस्तृत विवरण सार्वजनिक भएको छैन। गुरूङ विमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाह, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डे लगायतसँग भेटवार्ता गरेका थिए। बैठकका क्रममा शाहसँगको भेटमा नेपाल भारत सुरक्षा सहकारी, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद व्यवस्थापनमा समन्वय बढ़ाउने विषयमा छलफल भएको थियो।
0: दशैं तिहार छठ पर्व लक्षित गर्दै काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, पाकेटमारी र ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार परिचालित प्रहरी मध्ये 100 जना सादा पोशाकमा खटिएका छन्। बजार, बस पार्क, वित्तीय संस्था र बढ़ी भीड़भाड़ हुने क्षेत्रमा निगरानी बढ़ाइएको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन उपत्यकाका 14 सेक्टरमा प्रहरी परिचालन गरिएको छ। निगरानीका लागि ड्रोन क्यामेरा, सामाजिक सञ्जाल र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्वका समयमा घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
1: नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027-देखि 2029-सम्मको कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले 180 मत मध्ये 173 मत प्राप्त गरेको छ। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढ़ी मत पाएको हो। नेपाल यसअघि सन् 2021-2023 पनि परिषदको सदस्य बनेको थियो। नयाँ कार्यकाल आगामी सन् 2027 जनवरी 1 शुरू हुनेछ। नेपालको स्थायी नियोगले समर्थन गर्ने सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गर्दै मानव अधिकार, सामाजिक न्याय, समावेशिता र समान विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
0: कान्तिपुर मीडिया ग्रुप अन्तर्गतको रेडियो कान्तिपुर आजदेखि 28 वर्षमा प्रवेश गरेको छ। तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले 2055 साल असोज 28 गते रेडियो कान्तिपुरको उद्घाटन गरेका थिए। सूचना तपाईँको अधिकार भन्ने मूल मर्मसहित रेडियो कान्तिपुरले स्थापनाकालदेखि नै समाचार, सूचना, संगीत र मनोरञ्जनका विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा खेलकुदका विषयलाई प्राथमिकतामा राख्दै आएको रेडियो कान्तिपुरले प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार पारिएका सामग्री समेत प्रसारण गर्न थालेको छ। हाल रेडियो कान्तिपुरबाट बिहान 9 बजे, मध्याह 12 बजे र बेलुकी 9 बजे एआईबाट तयार पारिएको समाचार प्रसारण हुँदै आएको छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। राज्यको 10 छ मजाले 10 छ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।
2: ओहो जेठा, बजार हिँड्छ क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
6: वृत्तपत्र कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
7: कान्तिपुर सविस्ता।
6: भोटेकोसी बाढ़ी र पहिरोको जोखिमका कारण रसुवाको हाकुबेसी आधारभूत विद्यालय गोदावारीमा अस्थायी रूपमा स्थानान्तरण भई विद्यार्थी र शिक्षकले त्यहीबाट पठन पाठन थालेका छन्। रसुवाका अन्य सात विद्यालयका 200 भन्दा बढ़ी विद्यार्थी पनि काठमाण्डौका विभिन्न विद्यालयमा पढ़िरहेका छन् भने बाढ़ीले जिल्लाका 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
8: भोटेकोसी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिका स्थित हाकु बेसी आधारभूत विद्यालयका विद्यार्थी ललितपुरको गोदावरीमा पढ़न थालेका छन्। बाढ़ी र पहिरोको जोखिमका कारण गाउँ फर्केर पढ़न सक्ने अवस्था नभएपछि विद्यालयले गोदावरीको किटिनी माध्यमिक विद्यालय परिसरमा अस्थायी रूपमा पठन पाठन शुरू गरेको हो। विद्यार्थीलाई पछ्याउँदै शिक्षक पनि यतै आइपुगेका छन्। हाकु बेसी आधारभूत विद्यालयका प्राध्यापक काब्रो तामाङले रसुवामा 67 विद्यार्थी पढ्दै आएकामा काठमाण्डुमा 50 विद्यार्थी सम्पर्कमा रहेको जानकारी दिए। कक्षा 8 पढ़ाई हुने विद्यालयका 10 शिक्षक पनि अस्थायी विद्यालयमा खटिएका छन्। आमा छोदेङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढ़ी विद्यालयमा पसेको र पहिरोको जोखिम रहेको हुनाले एक शैक्षिक सत्रका लागि विद्यालय सारिएको बताए। उनले भने विद्यालय भवन विद्यार्थी राखेर पढ़ाउन सकिने अवस्थामा छैन। त्रिशुली पारीको स्कूलमा पुल नहुँदा विद्यार्थीलाई आउजाउ गर्न सम्भव छैन। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विस्थापित बाल बालिकालाई पठन पाठनको व्यवस्था मिलाउन आमा छोदिङमो गाउँपालिकाबाट प्रस्ताव आएपछि विद्यालय परिसर उपलब्ध गराइएको बताए। उनले भने त्यहाँका बाल बालिका थेचोको होल्डिङ सेन्टर र छोराछोरी नेपाल नामक संस्थामा बसेका छन्। त्यहाँबाट किटिनी विद्यालय नजिकै पनि पर्छ, कक्षा कोठा पनि पुग्दो भएकाले आश्रय दिन्छौ। नगरपालिकाका अनुसार त्यहाँ रहेका बाल बालिकालाई विद्यालयमा भर्ना गरेर पढ़ाउन थालिएको छ। प्राध्यापक तामाङले विद्यालय गाउँपालिका र शिक्षा मन्त्रालय बीच समन्वय गरेर गोदावरीमा पठन पाठन संचालन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार विद्यालयका अधिकांश अभिभावक काठमाण्डुको सुन्दरीजल स्थित होल्डिङ सेन्टरमा बसेका छन्। उनले भने विद्यालय संचालन गर्न ठाउँ खोज्दै जाँदा गोदावरीमा भेटियो, त्यही राखेर पढ़ाउन थालेका छौ। गाउँ जान सक्ने अवस्था छैन, पहिरो र बाढ़ीको जोखिम छ। सरकारले बस्ने बस्ती जहाँ तोक्छ विद्यालय पनि त्यही सार्छौ। विद्यालयलाई अस्थायी रूपमा काठमाण्डु उपत्यकामा संचालन गरिएको मौखिक जानकारी प्राप्त भए पनि औपचारिक स्थानान्तरण बारे जानकारी नआएको शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागले जनाएको छ। हाकु बेसी मात्र होइन, स्याफ्रो बेसी भन्दा माथि गोसाईकुण्ड गाउँपालिकाका 7 विद्यालयका विद्यार्थी पनि काठमाण्डुका विभिन्न विद्यालयमा भर्ना भएर पढ़िरहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाका अनुसार ती विद्यालयका 200 भन्दा बढ़ी विद्यार्थी काठमाण्डुका विभिन्न होल्डिङ सेन्टर र आफन्तकामा बसेका छन्। उनीहरूसँगै 20 शिक्षक पनि काठमाण्डौ आएका छन्। विस्थापित विद्यार्थी धेरै भर्ना भएकाले विद्यालयमा 30 शिक्षक खटाइएको पालिकाहरूले जनाएका छन्। स्वयम्भू स्थित सेतो गुम्बा, मनाङ गुम्बा र नुब्री गुम्बामा बाढ़ी प्रभावित परिवार बसेका छन्। उनीहरूका बाल बालिका डल्लु स्थित गीतामाता माध्यमिक विद्यालय, बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालय लगायत लगायतमा भर्ना भएका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले होल्डिङ सेन्टरमा बसेका करिब 150 बाल बालिकालाई विभिन्न विद्यालयमा भर्ना गरेर पढ़ाउने व्यवस्था मिलाइएको बताए। उनले भने त्यसबाहेक पनि अभिभावकले आफै टोखा लगायत क्षेत्रमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिका भर्ना गराएका छन्। आफन्तसँग बसेर पढ्न आएका बाल बालिकाको एकीकृत विवरण भने तयार नभएको मन्त्रालयले जनाएको छ। रसुवा शिक्षा इकाई प्रमुख दुर्गा प्रसाद सिलवालले स्याफ्रोबेसी भन्दा माथिका 7 विद्यालय तत्काल सञ्चालन गर्न सक्ने अवस्था रहेको बताए। उनले भने हाकु बेसी आधारभूत विद्यालय अस्थायी रूपमा नै काठमाडौँ स्थानान्तरण भएको जानकारी आएको छ। अधिकांश स्थानीय काठमाडौँमा बसोबास गरिरहेका छन् र विद्यालयसम्म पुग्न सहज पहुँच नभएका कारण विद्यार्थीलाई उपत्यकामा पढ़ाउने व्यवस्था मिलाइएको उनले बताए। आसपासमा अस्थायी सिकाई केन्द्र सञ्चालन गर्न उपयुक्त ठाउँ समेत नभएकाले विद्यार्थीलाई काठमाडौँमा पढ़ाउनु परेको सिलवालले बताए। उनले भने त्रिशुली नदीमा बेलीब्रिज बनेपछि आउजाउ सहज हुन्छ, त्यसपछि स्याफ्रोबेसी माथिका विद्यार्थी फर्काउँछौ। गोसाईकुण्डा गाउँपालिकाका कोमिन स्यामे वाङफेल माध्यमिक विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय लिङलिङ आधारभूत विद्यालय र गोसाईकुण्डा बोर्डिङ स्कूल लगायत 7 विद्यालयका विद्यार्थी काठमाडौँमा पढ़िरहेका छन्। गत 10 भदौमा आएको भोटेकोशी बाढ़ीले रसुवाका 3 सामुदायिक र 1 निजी गरी 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बाढ़ीले विद्यालय भवन क्षति पुर्याउनुका साथै पुल, सड़क र पैदल मार्ग समेत बगाएपछि आंशिक क्षति भएका विद्यालयमा समेत पठन पाठन प्रभावित भएको छ। पूर्ण रूपमा क्षति भएका कतिपय विद्यालयका विद्यार्थीलाई भने स्थानीय पालिकाले छिमेकी विद्यालयमा पढ़ने व्यवस्था मिलाएका छन्। रसुवामा गोसाईकुण्ड गाउँपालिकाको टिमुरे स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, उत्तर गया गाउँपालिकाको चिप्लेटी आधारभूत विद्यालय सल्लेटार, मालिका देवी आधारभूत विद्यालय पहिरे बेसी र बेत्रावती स्थित मोडर्न ट्रिनिटी बोर्डिङ स्कूल बाढ़ीले पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बाढ़ीपछि रसुवामा 62 बाल बालिकाले बुवा आमा दुवै गुमाएको र 262 जनाले बुवा आमा मध्ये एकजना गुमाएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले गत साता सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भने भोटेकोशी बाढ़ीबाट नुवाकोट, रसुवा र धादिङका 269 बाल बालिकाले अभिभावक गुमाएको उल्लेख गरेको छ। परिषदका अनुसार 41 बाल बालिकाले बुवा आमा दुवै गुमाएका छन्, तर यी दुवै निकायले तथ्याङ्कमा ठूलो अन्तर देखिएको छ। परिषदले अन्तिम प्रतिवेदन तयार गर्न बाँकी नै रहेको जनाएको छ। शिक्षा मन्त्रालयका अनुसार बाढ़ीले रसुवा र नुवाकोटका 23 विद्यालयमा क्षति पुर्याएको थियो। तीमध्ये 12 विद्यालयमा पूर्ण र 11 विद्यालयमा आंशिक क्षति भएको हो। क्षति पुगेका विद्यालयमा 7,240 विद्यार्थी थिए। नुवाकोटमा क्षति पुगेका विद्यालयका विद्यार्थीलाई छिमेकी विद्यालय र अस्थायी सिकाई केन्द्र मार्फत पढ़ाउने व्यवस्था मिलाइएको छ। शिक्षा इकाई नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीले केही विद्यालय अस्थायी सिकाई केन्द्रबाट सञ्चालन भइरहेको र केन्द्र बनाउन सम्भव नभएका केही विद्यालयका विद्यार्थीलाई छिमेकी विद्यालयमा पढ़ाउने व्यवस्था मिलाइएको जानकारी दिए।
9: महाकाली नदीमा भत्किएको झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका असाई सागरराज थारू 5 दिनपछि मृत अवस्थामा भेटिएका छन्। बेपत्ता भएको स्थानभन्दा 10-15 मिटर दक्षिणतर्फ उनको शव फेला परेको हो। सशस्त्र प्रहरीको विपद व्यवस्थापन तथा कोथाको टोलीले लगातारको खोजपछि शव फेला पारेको हो। गत शनिबार इन्टरनेटको तार तान्ने क्रममा बोट अनियन्त्रित हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिकाका थारू महाकाली नदीमा बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो।
6: सुदूरपश्चिम प्रदेशमा बजेट प्रति असन्तुष्टि जनाउँदै सत्तारूढ़ नेकपा एमालेका सांसद वीरबहादुर थापाले राजीनामा दिएका छन्। नेकपा माओवादी केन्द्रका खगराज भट्ट नेतृत्वको एमाले सहितको संयुक्त सरकारले हिजो बजेट पारित गरे लगत्तै थापाले सभामुख भीमबहादुर भण्डारी समक्ष राजीनामा बुझाएका हुन्। तर सभामुखले राजीनामा स्वीकृत गरिसकेका छैनन्। बजेटमाथि प्रदेश सभामा आफ्नो धारणा राख्न नपाएको र बजेटमा अनियमितता भएको भन्दै एमाले भित्रै असन्तुष्टि बढ़ेको बताइएको छ। अर्का एमाले सांसद धर्मराज पाठक पनि बजेट पारित गर्ने बैठकमा अनुपस्थित थिए। बजेटमाथि उठेका प्रश्नको अध्ययन गर्न 7 सदस्यीय संसदीय समिति गठन गरिएको छ। समितिलाई कार्तिक 20 गते भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
10: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राखीको टास्क मजाले टास्क।
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छाप जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
10: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
9: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा ७ करोड़ रूपियाँ बढ़ीको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ। स्थानीय पूर्वाधार विकास विभाग र सस्पेन्सन ब्रिज डिभिजनको संयुक्त टोलले पुल भत्किएको भागमा मात्रै सो क्षतिको आकलन गरेको हो। पुलको सबै भाग मरमत गर्न भने करिब 20 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ। दुई साता अघि पुलको तेस्रो पिलर भाँचिँदा करिब 300 मिटर भाग महाकाली नदीमा खसेको थियो। अन्य पिलरमा समेत क्षति पुगेकाले पानीको बहाव घटेपछि थप अध्ययन र मरमतको काम अघि बढ़ाइने विभागले जनाएको छ। बजेट व्यवस्थापन भए चालू आर्थिक वर्षभित्रै मरमत सकिने उपमहानिर्देशक कमल अधिकारीले बताए। पुल भत्किएपछि दोधारा चाँदनीवासीलाई महेन्द्रनगर अवजा गर्न समस्या भएको छ।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. रूसले युक्रेनमा गरेको क्षेपयास्त्र र ड्रोन आक्रमणपछि कम्तीमा 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किव र उत्तर पूर्वी शहर खार्किभका महत्वपूर्ण ऊर्जा पूर्वाधारमा आक्रमण भएको छ। किवमा आक्रमणमा परिकम्तीमा 3 जनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। युक्रेनी वायुसेनाका अनुसार रूसले रातभर 39 वटा क्षेपयास्त्र र 128 वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये 4 क्षेपयास्त्र र 115 ड्रोन खसालिएको युक्रेनको दावी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भएको बताए पनि त्यसको केही दिन नबित्दै आक्रमण भएको हो। रूसले भने युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा तथा संचार पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ।
1: कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग. जापानमा सम्पन्न 20 औं एसियन गेम्समा पदक जित्न सफल नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार रकम प्राप्त गरेका छन्। सरकारले कराटेका काश्य पदक विजेता तेन्जिङ शेर्पालाई 6,50,000 रूपियाँ दिएको छ। उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले 65,000 रूपियाँ प्राप्त गरे। यस्तै काश्य पदक विजेता महिला कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000 रूपियाँ प्राप्त गरेका छन्। टोलीका मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनै 65,000 रूपियाँ प्राप्त गरे। यही असोज 23 बसेको मन्त्री परिषदको बैठकले खेलकुद विकास नियमावली अनुसार पुरस्कार दिने निर्णय गरेको थियो। जापानको नागोयामा भएको प्रतियोगितामा

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553
1: र 9843218049।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
4: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
7: र 9819320075।
8: हार्दिक श्रद्धांजलि तथा सुध्याय कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा। सङ्खुवा सभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर 4 लिङ्गम, स्थायी घर भई हाल खादबारी नगरपालिका वडा नम्बर 3 चिसापानी गुम्बा छेउ निवासी हाम्रा परम पूजनीय पिता स्वर्गीय सिद्धिमान गुरूङज्यूको मिति 2002 साल मंगिर 26 गते जन्म भई 82 वर्षको उमेरमा मिति 2083 साल असोज 24 गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकमा डुबेका छौं। स्वर्गीय बुबाको सम्झनामा गुरूङ संस्कार तथा संस्कृति अनुसार गरिने सुध्याई कार्यक्रम यही 2083 साल असोज 30 गते शुक्रबारका दिन आयोजना गरिने भएकाले सम्पूर्ण मलामीजन, आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी तथा शुभचिन्तक महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ। शोकाकुल परिवार, छोरा बुहारीहरू वीर बहादुर तथा हर्कमाया गुरूङ, लोकमान तथा ममता गुरूङ, खड्गबहादुर तथा संगीता गुरूङ, छोरी सुमित्रा गुरूङ, नाति नातिनाहरू अनमोल, सन्तोषी, प्रवीण, अनुप, कृष्ण, नविका, युनिसी तथा युसन गुरूङ एवं सम्पूर्ण गुरूङ परिवार। थप जानकारीका लागि सम्पर्क नम्बर 9842270188। स्थान निजी निवास खादबारी नगरपालिका 3 चिसापानी गुम्बा छेउ सङ्खुवा सभा। चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनुभयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण, रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित, पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार, दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समयमता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
7: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, यी उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पीआर नपाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपियाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
1: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो, त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फूड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,00,00,000 रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,00,000 रूपियाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाण्ड उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 यान्त्रिक गाडीहरू, मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौं। 3 भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 रहेको छ।
5: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरिने
8: 14 तारिकका दिन नेपालको सम्पूर्ण भूभागबाट बहिरिगमन भएको छ अथवा भइसकेको छ। त्यसपछि जुन राति भूभागबाट जिएबाट 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभाग थोरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ आजको बुधबार चाहिँ नेपालको सबै भूभागबाट पाइरहेको छ। सरदरमिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइरहेको छ। 17 भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइरहेको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब त्यही पानी बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने हुन्छ र यसले पानी पार्न सक्ने सम्भावना रहन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाली टी ट्वेन्टी आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी ट्वेन्टी आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी ट्वेन्टी आईसीसी खेलेको छैन।
0: सन्तोषी राहुल बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
9: नुवाकोटदेखि बेतराजीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बादरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
11: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
11: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
11: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: बेत्रावतीमा बेलीब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
9: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै एग्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नुहोला।
13: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
14: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरूरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा किटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सी जन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
13: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जिप लाइनको यात्रा गर्नुभएकी छैन, जिप लाइनबाट वारपार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
15: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला, गर्भवती महिला, त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सै हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, कतै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भन्दै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला, सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेका छौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
13: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
16: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
0: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रू 5,700 मा, साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
18: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौ। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
11: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
18: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
11: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
0: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
16: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
19: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
16: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
19: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
16: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढ़ी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
20: भोटेकोशी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नमस्कार है वडा अध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420876
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
9: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
10: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800962062
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9800209289 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट
12: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
13: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
13: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
12: प्रोप्राइटर प्रतीक्षा दाहाल
13: सम्पर्क नम्बर 9813555553
12: र 9843180049
14: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
15: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: हेर्न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: ओहो लु नमस्कार है सर।
21: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
20: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
21: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
21: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
21: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: होटल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
21: डिजाइनर सुमन ठटाल 98615 39444
22: र 029590155।
23: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
24: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 029140084 र 98040485827।
24: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
24: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
24: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
24: दाँतको एक्स
0: एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए?
1: केन्द्रीय प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौं बलिस्टिक क्षेप्यास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेप्यास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास श्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
1: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूले चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरो गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको कारण पनि हामीले ध्यान दिनुपर्छ। बोर्डर एरियामा चाहिँ कहिले काहीँ केही तत्त्वहरूले ओपन बोर्डरको फाइदा लिएर चाहिँ बोर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेको हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
4: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई जग्गा त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
4: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
5: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठूलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रियान भन्छौँ हामी डेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवा को मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
6: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
5: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
6: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
5: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए, आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
6: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
5: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ यो 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घण्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
6: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
5: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुगाडसम्मको गति देखिन्छ। अब यता भोटेकोशीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष शरद मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
7: समग्रमा नर्मल जस्तै देखिएको छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी त्यो चाहिँ देखिएको।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
7: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिर पनि लगभग 12 दिन ढिलो बाहिरियो सरदर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
7: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिएको छ।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दशैंमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
7: तत्काल चाहिँ केही प्रणाली बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाड़ी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किव क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोनसन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

जसरी दुधमा नौनी छिपेको हुन्छ वास्तव, जसरी दुधमा नौनी छिपेको हुन्छ वास्तव, ओम ज्ञान गंगा छिन् छिपेको शास्त्र सिद्ध छ, ओम ज्ञान गंगा छिन् छिपेको शास्त्र सिद्ध छ। कालो

मनको मैलो पखालौ बनाऊ स्वच्छ जीवन, कालो मनको मैलो पखालौ बनाऊ स्वच्छ जीवन, आध्यात्म ज्ञान हुने एक सच्चा जीवनको धन, आध्यात्म ज्ञान हुने एक सच्चा जीवनको धन। प्रभातकालीन नमस्कार, ओम शान्ति, शुभ प्रभात, सेवारो टाँसिदेले अनि

बिहानीको यो शुभ प्रभातको समयमा, यो मंगलमय मंगलकारी बेलामा हरेक श्रोताहरूको मन मस्तिष्कमा रिफ्रेश गर्नको निम्ति ज्ञानका विविध कुशलीहरू लिएर बिहानी कार्यक्रम आदत्म जागरणको साथमा रेडियो संखुवा सभा 95.5 मेगाहर्जको तरंगको बाटो गरेर कार्यक्रम प्रस्तुता म ब्रह्मा कुमारी रचना आइसकेको छु स्टुडियोमा। साथै यस कार्यक्रमलाई सुन्नको निम्ति तम तयार सम्पूर्ण श्रोताहरू रेडियो सेटमा रेडियो ट्युन अन्तरी 95.5 मेगाहर्जको ट्युनमा यस कार्यक्रम सुन्न तम तयार श्रोता महानुभावहरू, साथै फेसबुकको माध्यमबाट र अन्य एप्सको माध्यमबाट कार्यक्रम सुनेर साथ दिइरहनुहुने श्रोता महानुभावहरूलाई कार्यक्रम आदत्म जागरणमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। श्रोता महानुभावहरू, कार्यक्रम आदत्म जागरण समसामयिक जीवनका विषयलाई लिएर मानव भित्रको अन्तर जगतको ज्ञान खोज गर्ने एक कार्यक्रम हो। यस कार्यक्रममा हामी दैनिक नैतिक चरित्रवान जीवन बनाउने उपयोगी शिक्षालाई प्रस्तुत गर्ने गर्छौ र समाजमा भइरहेका र चलिरहेका विविध हाम्रा परम्परा संस्कृति त्यसभित्र रहेका विकृतिका वास्तविकताहरूलाई उजागर गर्ने कोशिश गर्छौ भने परम्पराभित्र रहेका हाम्रा कतिपय धार्मिक पर्वहरूको बारेमा पनि यसको वास्तविक आदतमा उजागर गर्ने गर्छौ आदतमा ज्ञानको माध्यमबाट। यस्तै यस्तै विषय लिएर आज पनि यहाँहरू माझमा उपस्थित भएकी छु र अहिले हामी विशेष नवरथामा छौ। नवरथा विशेष कार्यक्रम भएको कारणले गर्दा आज नवरथाको पाँचौं दिन, नवदुर्गाको पाँचौं स्वरूपको महिमा गर्ने दिन, यसै विषयलाई लिएर म कार्यक्रममा आएकी नै छु। कार्यक्रम आदत्मा जागरणको यो आदत्मा बसाईमा आदत्मको दैलोलाई यो मिठो सांगीतिक कोशीबाट खोल्न चाहन्छु। त्यसपछि पुनः कार्यक्रमका विविध कोशी लिएर आउँछु नै। सुन्दै गर्नुहोला रेडियो संखुवा।

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 MHz को तरंगबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण कार्यक्रम यहाँले सुने जस्तो यसै समयमा अनि हाम्रै आफ्नै आवाजमा रेडियो सङ्घ सभाको माध्यमबाट सुन्दै आउनु भएको छ र यस कार्यक्रमलाई यहाँले संसारै भरिबाट हाम्रो अफिसियल वेबसाइट www.radiosanghasabha.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई यहाँले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेर रेडियो सङ्घ सभा एप साथसाथै मोबाइलमा डिजिटल नेपाल अनि हाम्रो पात्रोको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ र फेसबुकको माध्यमबाट यहाँले रेडियो सङ्घ सभाको पेज लाइक गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोता, हामी छौ अहिले आदतमा जागरणमा, आदतमा विशेष कार्यक्रममा छौ। यसै कार्यक्रम अन्तर्गत यहाँलाई आज नवरात्रीको विशेष महत्व उजागर गर्नको निम्ति म उपस्थित भएकी छु र आज यस कार्यक्रममा नवरात्रीको पाँचौं दिनको विशेषताको बारेमा म आदतमा रहस्य यहाँ उद्घोष गर्नेछु। श्रोता, आज विशेष नवरथाको 9 दिनसम्म जो भगवती दुर्गाको महिमा गर्ने गरिन्छ, 9 स्वरूप देवीको शक्तिको विशेष पूजा आराधना गर्ने गरिन्छ। यही विषय अन्तर्गत आज नौराथाको 5 दिनमा हामी छौं। भनिएको छ कि यही नौराथाको बेलामै नवग्रहलाई शान्त गर्ने तरिकाहरू अपनाइने पनि गरिन्छ। आज नौराथाको 5 दिन दुर्गा भगवतीको 5 स्वरूप स्कन्द माताको रूपमा पूजा गर्ने गरिन्छ। स्कन्द माता भन्ने बित्तिकै कुमार कार्तिकेयकी आमा, जो कार्तिक कुमारलाई स्कन्द कुमार पनि भनिन्छ। कुमार कार्तिकेयकी आमाको रूपमा स्कन्द मातालाई हामी चिन्ने गर्छौं, अर्थात कुमार कार्तिकेय जसलाई स्कन्द पनि भनिन्छ भने स्कन्दकी आमा अर्थात स्कन्द माता भनेर यसरी पुत्रको नामबाट परिचित देवीको रूपमा हामी आजको दिन स्कन्द माताको पूजा गर्ने गर्छौं। र भनिएको छ कि जब देवता र असुर संग्राममा त्यतिखेरको समयमा देवगण पक्षमा सेनापतिको रूपमा आज स्कन्द कुमार स्कन्दलाई नै मानिएको थियो भनेर चाहिँ धर्मशास्त्र अनुसार उल्लेख गरेको पाइन्छ। त्यसैले माता स्कन्दलाई आफ्नो नाम स्कन्द माता भनेर पुत्रको नामसँग जोड्न धेरै मनपर्छ, त्यस कारणले गर्दा पनि आज कार्तिकेयकी आमाले आफ्नो नाम स्कन्द माताको रूपमा सारा संसारमा प्रख्यात गर्नुभएको हो भन्ने एक किसिमको मान्यता पनि रहेको पाइन्छ। श्रोता महानुभावहरू, यसरी यसबाट के कुरा स्पष्ट हुन्छ भने आमाको ममता सन्तानप्रति कति धेरै गहिरो हुन्छ, यस कुरालाई नै यहाँबाट झल्काउन खोजिएको छ। त्यसैले झल्काउने एउटा प्रतिमाको रूपमा पनि हामीले यहाँ चिन्ह र देख्न सक्छौं। त्यसैले आज स्कन्द माताको विशेष प्रतिमा हामीले मूर्तिको रूपमा, चित्रको रूपमा देख्ने गर्छौं। स्कन्द कुमार अर्थात कार्तिकेयलाई आफ्नो गोदमा अत्यन्त प्यारले बोक्नु भएको चित्र देख्न सकिन्छ। स्कन्द माता जो वर्ण शुक्र वर्णको हुनुहुन्छ र आज कसै कसैले कुनै कुनै स्थानमा स्कन्द माताको चित्रमा कमल माथि विराजमान भएको पनि देखाइन्छ, त्यसैले उनलाई कमल आसन धारिणी पनि भनेको पाएको छ। स्कन्द माता जसको 4 भुजा देखाइएको छ त्यसैले उनलाई 4 भुजा धारी पनि भनेर आज शास्त्रीय मान्यताको रूपमा मान्ने गरिन्छ। 4 भुजामा देखाइएको छ एउटा हातमा कमल पुष्प, अर्को हात वर मुद्रामा रहेको र अर्को हातमा देखाइएको छ कमल पुष्प साथसाथै कमण्डलु पनि देखाइएको छ भने एउटा हातले स्कन्द कुमार अर्थात कुमार कार्तिकेयलाई प्यारले बोकेको पनि देखाइएको छ र कुमार कार्तिकेयकी आमा जसलाई छम्मुखको रूपमा पनि देखाइएको छ स्कन्दलाई बोकेको, छम्मुखलाई स्कन्द आफ्नो काखमा बोकेको त्यो एउटा मातृवात्सल्य स्वरूपले उत्प्रोत भएको रूप पनि हामी देख्न सक्छौ। श्रोता मित्रहरू, स्कन्द मातालाई आज उनको पूजा गर्दा, स्तुति गर्दा हाम्रो आन्तरिक जीवनमा पवित्रता निष्पाप हुने एक किसिमको धर्म मान्यता पनि रहेको छ।
र जसबाट हरेक कार्यमा उन्नति प्रगति हुने मार्गलाई प्रशस्त पनि उहाँको प्रेरणाबाट प्राप्त गर्न सकिन्छ भन्ने पनि मान्यता रहेको पाइन्छ। र अर्को कुरा के पनि गरिएको छ भने श्रोता, स्कन्द माता जो सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनुहुन्छ भनेर पनि शास्त्रमा वर्णन गरेको छ। यसरी उनको चेहरा अत्यन्तै भारी तेजबाट विद्यमान रहेको हुन्छ भनिएको छ। त्यसैले श्रोता, यही सम्पूर्ण तेजस्वी स्वरूपमा त्यो तेज रूपमा नै कार्तिकेयलाई आफ्नो काखमा राखेको स्वरूप देखाइएको छ। स्कन्द माताको पूजा आराधना गर्दाखेरि श्रोता, कुशको आसनमा बस्नुपर्छ भनेर पनि भनिएको छ, किनकि कुश भनेको पवित्रताको प्रतीक हो। यसैले स्कन्द मातालाई विशेष गरी कुशमाथि नै बसेर पूजा गरेको पाइन्छ भने, स्कन्द माता जसको पूजा गर्दाखेरि विशेष भोग केराको भोग लाग्ने गर्छ, पहिलो चीज अर्थात पहिलो केरा पहिलो फूलको पनि धेरै ठूलो मान्यता आजको दिनमा रहन्छ भने, यिनी कुराको दान गर्नुपर्छ, पहिलो वस्त्रको पनि दान गर्नुपर्छ भनेर चाहिँ आजको दिनमा स्कन्द माताको पूजा गर्ने मान्यता रहेको छ। स्कन्द माता जो स्वर्ण वर्णकी भएको कारणले गर्दा सूर्य मण्डलकी अधिष्ठात्री अर्थात सूर्य ज्ञान सूर्यकी साथीको रूपमा अर्धाङ्गिनीको रूपमा पनि हामीले भनेको पाउँछौ। माताको यो मिठो सांगीतिक कोशेली भजनबाट हामी केही मनन चिन्तन गर्नेछौ। अहिलेलाई मिठो सांगीतिक कोशेली यहाँहरू माझमा राख्न गइरहे।

आदरणीय श्रोता महानुभावहरू, हामी छौ अहिले रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगमा। अहिले बिहानी समयको यो प्रभातकालीन बेलामा आदर्श जागरण कार्यक्रमको साथमा आदर्श जागरण कार्यक्रम बिहानको यो पहिलो प्रहरमा 5 बजेको समयबाट शुरू हुने गर्दछ र आधा घण्टाको बसाईमा विविध ज्ञानका कौशलीको चर्चा परिचर्चा यहाँहरू माझमा गर्ने गरिन्छ। पक्कै पनि श्रोता, अहिले हामी नवरथाको समयमा छौं। नवरथाको यो समयमा विशेष हामी देवी दुर्गाको शक्तिको स्वरूपलाई पूजन गायन गर्ने गर्छौं भने आज विशेष नवरथाको 5 दिन, आज पञ्चमीको दिन अर्थात 5 स्वरूप 5 पाँचौ शक्तिको विशेष महिमा गाइने गरिन्छ। नवरथाको 5 दिन देवी दुर्गा भगवतीको 5 स्वरूप नै स्कन्द माताको रूप हो। श्रोता, स्कन्द माता ममताकी देवी, ममताकी प्रतिमूर्ति भनेर चिनिन्छ। स्कन्द माता प्रतिको प्यार, जो हरेक बच्चा प्रति आमाको प्यारलाई छल्काउने गर्दछ, त्यसैले गर्दा त्यो ममताको एउटा प्रतिमूर्तिको रूपमा स्कन्द मातालाई हामी पाउन सक्छौ। त्यसरी कुमार कार्तिक प्रतिको प्यारमा मन्त्रमुग्ध अवस्था जो स्कन्द माताको रूपलाई देखाइन्छ, यसैबाट यो कुरा स्पष्ट हुन सक्छ कि हाम्रा आमाहरू सन्तानहरू प्रति कति धेरै प्रेमी हुनुहुन्छ, यसैबाट नै यो कुरा स्पष्ट हुन सक्छ। त्यसै श्रोता, स्कन्द माता सधैँ आफ्ना भक्तहरूलाई भक्तको रूपमा होइन बच्चाको रूपमा नै उहाँले आफ्नो मनमा राख्नुहुन्थ्यो, दृष्टिगोचर गर्नुहुन्थ्यो भनेर चाहिँ भनिएको छ। त्यसैले मातृवात्सल्य प्रदान गर्ने देवी माँको रूपमा पनि स्कन्द मातालाई आज शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। आज स्कन्द माताको पूजा गर्दा भनेको छ कुमार स्कन्द अर्थात कार्तिकको पनि स्वत पूजा हुने गर्दछ। यसबाट मानवभित्र भएका कलह-क्लेश सबै समाप्त भएर जानेछन्, जसले गर्दा हामी हाम्रो लोकमा यो लोकमा नभएर परलोकमा सहित शान्ति सुखको मुक्तिको प्राप्ति गर्न सक्छौ भन्ने व्याख्या आज शास्त्रमा गरिएको छ। स्कन्द मातालाई विशेष पहेँलो चीज मनपर्छ भनेको छ, सुनौलो चीज जसमा पहेँलो फूल, पहेँलो फल, पहेँलो वस्त्र नै चढाउनु आजको दिनमा उपयुक्त हुन्छ। यसरी मनोकामना आफ्नो राखी पहेँला चीज अर्पण गरिसकेपछि पञ्चमी माताको याद गर्दा हाम्रो मनोवांक्षित फल मिल्छ भन्ने पनि एक किसिमको मान्यता, धार्मिक मान्यता रहेको हामी पाउँदछौ। यसैले आजको दिनमा विशेष जसलाई सन्तानको प्राप्ति छैन, सन्तान प्राप्तिको लागि पनि स्कन्द माताको याद गरिन्छ भनेर चाहिँ शास्त्रमा उल्लेख गरेको पाइन्छ। र श्रोता, आजको दिनमा विशेष साधकहरूले साधना गर्दा आफ्नो मनलाई विशुद्ध चक्रमा एकीकृत गर्नु जरूरी छ। विशुद्ध चक्र जो हाम्रो घाँटीको भागमा रहेको हुन्छ, जसबाट चाहिँ हामीले हाम्रो मनलाई एकीकृत गर्छौँ भने छिटो भन्दा छिटो ध्यान एकीकृत भएर उस स्कन्द माता प्रतिको आशीर्वाद प्राप्त गर्न सक्छौ भनेर चाहिँ एक किसिमको एउटा धार्मिक धारणा यहाँ व्यक्त गरेको पाइन्छ। र श्रोता, अर्को के भनिन्छ भने स्कन्द माता जो चार हात चार भुजा वाली भनेर देखाइएको छ, जसमा अलंकृत देखाइएको छ एउटा हातमा कमल पुष्प, एउटा हात वर मुद्राले भरिएको, अर्को हातमा स्कन्दलाई बोकेको, त यसरी एउटा स्वरूपलाई देखाइएको छ। कमल पुष्प दुवै हातमा देखाउनुको अर्थ एक पवित्रताको प्रतीक हो भने एक भनेको सम्पूर्ण गृहस्थ व्यवहार सन्तान सम्पूर्ण व्यवहार प्रति रहेर पनि त्यसदेखि आफ्नो मन बुद्धिलाई न्यारा अर्थात अलग छुट्टी गराएको उपराम स्थितिको एउटा प्रतिमा पनि हामी त्यहाँबाट देख्न सक्छौ। प्यार गरेको छ तर मोहको रूपबाट सधैँ पर अलग रहेको एउटा प्रतीकको रूपमा चाहिँ देखाइन्छ भने वर मुद्रा जो देखाउनुको अर्थ सदैव भक्तहरूप्रति वरदान स्वरूपमा रहेको अर्थात जो पनि व्यक्ति जो पनि भक्त हाम्रो जीवनमा आइपुग्छ भने उनीहरूलाई वरदान दिन सक्षम बन्नु नै वास्तवमा स्कन्द माता समान बन्नु एउटा सन्देश हामीलाई यो उहाँको महिमाबाट पनि प्राप्त हुन्छ। र स्कन्दलाई प्यार गरेको बोकेको एउटा मातृवात्सल्य स्वरूप स्कन्द माताको स्वरूप देखाइन्छ। वास्तवमा एउटा ममताको छहारीमा सन्तानलाई सदैव
ओत लगाइरहेको सन्तान प्रतिको त्यो प्रेमलाई दर्शाएको प्रतीकको रूपमा हामी मान्न सक्छौ। र यस सन्त माताको वाहन विशेष सिंह वाहिनी भनिन्छ। सिंहमाथि सवार गरेको सम्पूर्ण रिस चार द्वेषलाई आफूमाथि राख्न नराखेर आफ्नो कब्जामा पैताला मुनि नै राखेको एउटा प्रतीक देखाइन्छ। स्कन्द माताको मूल स्वरूप काली देवीको प्रतीकको रूपमा हामी पाउन सक्छौ त कालिका देवीको स्वरूपको रूपमा हामी प्राप्त गर्न सक्छौ। स्कन्द माता कुमार कार्तिकेयकी माता हुनुहुन्छ, जसलाई पार्वतीको रूपमा पनि हामी प्राप्त गर्न सक्छौ। सिंह अथवा क्रोध रूपी विकारलाई आफ्नो वशमा राख्नुको एउटा प्रतीक पनि हो भने अन्त समय अथवा कलियुगको अन्तको समयमा रात्रिको समयमा स्वयं यस अज्ञानताको रात्रिको समयमा परमात्माबाट शक्ति प्राप्त गरेर विकारलाई नष्ट गरेको एउटा यादगार पनि मान्न सकिन्छ। श्रोता, अहिले संसारमा फैलिरहेको अज्ञानता दुःख कलह क्लेश आदि विकारहरूले व्याप्त यो संसार जो अन्धकार रूपी रात्रिमा रुमलिरहेको छ र विभिन्न विकार विकृतिहरूबाट विक्षिप्त छ। काम क्रोध लोभ अहंकार रूपी ग्रहले सबैलाई आज जेलिरहेको अवस्था छ। यस बेलामा सम्पूर्ण मानव दुःख कष्टको जंजालभित्र फसिरहेको अवस्थामा उनीहरूको यो दुःख कष्टलाई नष्ट गरी उनीहरूको जीवनमा दिव्य शक्ति दिव्य गुणले भरपूर गर्नको निमित्त स्वयं परमपिता परमात्मा यस धरतीमा अवतरण भई त्यही दिव्य शक्ति हामीलाई प्रदान गर्दै हुनुहुन्छ। जुन दिव्य शक्तिबाट हामी देवी देवता नरबाट देवता नारीबाट देवी समान बन्ने शक्ति प्राप्त गर्छौं, जसबाट हाम्रो जीवनमा रहेका विभिन्न किसिमका विकृति रूपी कलह क्लेश हामीबाट हट्नेछन् र हाम्रो जीवनमा सुख शान्तिको प्राप्ति हुनेछ र नयाँ किसिमका जीवनका गुणहरूको विकास हुनेछ र परिवारभित्र समाजभित्र त सुख शान्तिको एउटा माहौल संचार हुन पुग्दछ र एउटा स्वर्गीय आनन्दको अनुभूति गर्न सक्छौ। यसै कुराको एउटा वास्तविक आध्यात्मिक ज्ञानको रहस्यलाई उद्घाटन गर्ने आजको दिनमा स्कन्द माताको विशेष पूजा गर्ने गरिन्छ। आदि स्वरूपा शिव शक्ति शिवकी अर्धाङ्गिनी संगिनी स्वरूपिणीको रूपमा पार्वतीमा या कालीमाको स्वरूपमा आजको दिनमा देवीको महिमा गाइन्छ, जो कलंकलाई मिटाउनेवाला कालिका देवीको रूपमा हामी प्राप्त गर्न सक्छौ। शिव सूर्यसँग सधैँ बस्ने अर्थात शिवकी अर्धाङ्गिनी परमात्मालाई सधैँ हामीले पति बनाएका छौं।

र हर्षको स्टुडियो खानबारी एक तुन्दाटोल जिल्ला समन्वय समिति जाने लाइनमा पर्दछ भने ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र खानबारी एक टेकपटा चोकमा अवस्थित छ। पक्कै पनि यहाँले सम्पर्क गर्नुहोला। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म पनि आजको श्रृंखलाबाट विदा माग्न चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्। हवस्त, नमस्कार, ओम शान्ति, शुभ दिन।

0: आज विक्रम सम्बत 2083 साल असोज 29 गते बिहिबार आश्विन शुक्ल पञ्चमी स्कन्द माताको पूजा आराधना गरिदै 15 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: साढे चार सय परिवारको 10 होल्डिङ सेन्टरमै जनगुनासो सम्बोधन गर्न राजपालाई चुनौती। राजदूतमा खरेल र सुनार अस्वीकृत। दशैंमा ओहिरिएको रेमिटेन्स विलासितामै स्वाहा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको साइबर ठगी रोक्न बैंकमा 24 घण्टा सम्पर्क व्यक्ति शीर्षकको शुभ समाचार।
0: दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खाता पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था भुक्तानी प्रणाली संचालक र भुक्तानी दायकलाई सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा 24 घण्टा निगरानी हुने इमेल ठेगाना उपलब्ध गराउन भनेको छ। सम्बन्धित संस्थाले ती विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाउनु पर्नेछ। चार पर्वका बेला बैंकका नियमित सेवा सीमित हुने भए पनि विद्युतीय कारोबार निरन्तर हुने भएकाले ठगीको सूचना प्राप्त भएपछि तत्काल समन्वय गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्स्यो।

0: दिने भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
1: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
0: हामीले राजा च्याउ त्यसै भनेको हो र।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार

0: पर्वमा 3G का साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि 5 वटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। 3G भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 450 परिवारको 10 होल्डिङ सेन्टरमै शीर्षकमा खबर छ। सुकुम्बासी र बाढ़ी पीड़ित गरी करिब 450 परिवारले यस पटकको 10 होल्डिङ सेन्टरमै मनाउने भएका छन्। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेको बाढ़ी पीड़ित परिवार 350 छन्। त्यस्तै गत वैशाखदेखि 109 सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा छन्। उनीहरूको होल्डिङ सेन्टरको बसाई कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो छैन। सरकारले भोटेको बाढ़ी पीड़ितका लागि भने तत्काल अस्थायी आवास बनाउने घोषणा गरेको छ। यसका लागि जग्गा पहिचान समेत भइसकेको छ। पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार अझै पनि 109 सुकुम्बासी परिवार विभिन्न 3 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनीहरू भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र, करिपाटी स्थित विद्युत तालिम केन्द्र तथा काठमाण्डको चंगु नारायण स्थित मा बस्दै आएका छन्। उनीहरूका लागि आवासको व्यवस्था सरकारले गर्दै आएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासी परिवारलाई महिनाको 15,000 रूपियाँका दरले सरकारले भाड़ा खर्च दिने गरेको समेत महर्जनले बताएका छन्। सरकारले गत वैशाखमा काठमाण्डु उपत्यका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका 388 परिवारलाई शुरूमा नगरकोट, बनेपा, किर्तिपुर, बोडे, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणमा राखिएको थियो। विस्तारै सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। केही होल्डिङ सेन्टर खाली पनि गराइए। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सुकुम्बासी बस्ती हटाउने क्रममा वैशाखमा 2,787 घर टहरा भत्काइएका थिए। होल्डिङ सेन्टरमा 10 मनाउने भोटेको बाढ़ी पीड़ित परिवार समेत 350 छन्। त्यस्तै गत वैशाखदेखि 209 सुकुम्बासी परिवार होल्डिङ सेन्टरमा छन्।
3: दागीहरूको राजदूत आकांक्षामा ब्रेक शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका 13 दुईजनाको नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनवाईबाट पहिलो पटक राजदूतको नाम अस्वीकृत भएको हो। महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुनामणी खरेलको नाम अस्वीकृत भएको छ। अस्वीकृत भएका सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेन लगायतका गम्भीर आरोप लागेका थिए भने खरेलमाथि आर्थिक हिनामिनाको आरोप छ। होलमा राखिएका थापामाथि पीआरको विषयमा प्रश्न उठेको छ। थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पीआर भएकाले स्वार्थको द्वन्द हुन सक्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले सरकारी कोषबाट पैसा लिए नलिएको र पीआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेपछि सहमति जनाइएको थियो। बाँकी 10 नाम भने संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। संसदीय सुनवाई सकिएसँगै डाक्टर निश्चलनाथ पाण्डे भारत, कल्याणराज शर्मा चीन, चिरंजंग थापा अमेरिका, गौरव शमशेर जबरा बेलायत र सरू जोशी जर्मनीको नाम अनुमोदन भएको छ। त्यस्तै सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया, प्राप्ति शेरचन स्पेन र डाक्टर मन्तला झा श्रीलंकाको नाम अनुमोदन गरिएको छ। असोज 2 बसेको मन्त्री परिषद बैठकले 13 राजदूतको नाम संसदीय सुनवाईका लागि सिफारिश गरेको थियो।
2: प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 2 साता ठूलो परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा खबर छ। प्रधानमन्त्री बालिन्द्र शाहको आगामी मंगसिर 2 साता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 सरकारको नेतृत्व सम्हारे यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले सहारे 23-25 नोभेम्बर 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। बीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए। गत 13 चैतमा पदभार सम्हाले यता उनको यो पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्री शिशिर खनाल पनि महासभामा सहभागी भएका थिए। महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका थिए। दुवै पक्षले शाहको भ्रमणलाई फलदायी र परिणाममुखी बनाउन चाहेको समेत उनको भनाइ थियो।
3: जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले ठूलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको हामी आउँदैछौं अभियान मंगलबार सकिएको छ। असोज 20 गते धादिङ बेसीबाट शुरू भई 27 गते सम्पन्न भएको अभियानमा रासोपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा